0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: आपा खाना लोटरी भेमा लिसाउ युङाङा हो कि
2: मादम दिखि तसिन गाङा हो हुसे लोटरी छुको ना नुवाङा माङकी
1: लु मान भेम माङ दे नि लोटरी छुको कि पापा ओ खालक मेसेज व्हाट्सएप फेसबुक भाइबर खाडाङका टानु छे मो डुम ओ खाव डुम मा अनुनिन फोन गा टानु छे आम्नो झारक डुमची खाङमेड मा अनुनिन ओने खोनकी खाक्को संग छेन बिकापु मिची हुप आधारी आम्नो पासपोर्ट पिन ओ खालक डुमची डेम खाछे डोट मा अलिनिन मुन मात्र माङ दि पापा ओ खालक डुम ना बैंक धारी डोटमा ओलिनिन टुपमा लिसा पापा
2: अन्ना टुपटुम
3: खारु चुङटिने लेमा चामा लामाङ राति चिने
4: सिद्धार्थ बैंकको झार खाङ छ मिसिदा खारु चुङमा सावनम
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरि

0: 101 सम्मानित बजरंग स्टील को टीएमटी शर्ट आईबीएम एंगल र च्यानलहरु प्रयोग शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टील शक्ति को नया अवतार।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
9: गाईघाट बजारको सेतु पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमबीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0 35 422 160, मोबाइल नम्बर 98 1 17 21 990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
10: आगामी कार्यक्रमको साथमा विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुराहट। प्रस्तुत छ रेडियो कार्यक्रम म्युजिक एन्ड मोर।

संगीत र मायाको सम्बन्ध गहिरो छ श्रोता, यी दुई एक अर्काको पूरक हुन् भन्दा पनि फरक नपर्ला, होइन? पक्कै पनि हो, माया यस्तो शब्द हो, विषय हो, जसमाथि हजारौं गीतहरू बनेका हुन्छन्, बनेका पनि छन्। अनि मायामा परेकाहरू तिनै गीतहरू गुनगुनाएर मनका भावनाहरू आफ्नो मायालुलाई व्यक्त गर्छन्, होइन? पक्कै पनि हो, आफ्ना मायालुलाई मख पार्ने प्रेमीहरू गीत सङ्गीतको सहारा लिन्छन् रे। फेरि प्रेममा परेकालाई सङ्गीतको महत्त्व अझ बढी हुने बताइन्छ। अब कतिसम्म सत्य हो त्यो त तपाईँलाई पनि थाहा होला, होइन र? नमस्कार अनि हार्दिक स्वागत छ श्रोता साथी कार्यक्रम म्युजिक एन्ड मोरमा, म हो तपाईँको पुनम। यो कार्यक्रममा हामी गीत सङ्गीत र यसका सुरका कुरा गर्छौँ, विभिन्न सुगम सङ्गीतको बारेमा कुराकानी गर्छौँ। वास्तवमा गीत पुरा त्यति बेला हुन्छ जति बेला शब्द, सङ्गीत र लयको कम्बिनेसन हुन्छ, साथै त्यो बनेका गीत श्रोताको कान कानमा पुग्छ। अनि जब श्रोताले त्यो गीतलाई राम्रो भन्छ तब मात्र त्यो गीत सङ्गीतले पूर्णता पाउँछ। हो, हामी त्यस्ता पूर्णता पाएका गीत तथा तपाईँले मन पराएका र मिठो सुर भएका गीत सङ्गीत यस कार्यक्रममा बजाउने गर्छौँ। यो हो सूचना सङ्गीत र मनोरञ्जनको एउटी नाम रेडियो मोर्तन 91.6 मेगाहर्ज पूर्वाञ्चलको शान, साथै 91.6 मेगाहर्जमा पूर्वका साथी, मध्य नेपालका साथी, उत्तरी भूभाग साथै छिमेकी राष्ट्र भारतका केही भूभागमा, साथै www.radiomorta.com र विभिन्न मोबाइल एप्लिकेशन नेपाली रेडियो हाम्रो पात्र मार्फत विश्वका कुनै पनि कुनामा हाम्रो आवाज तथा रेडियो कार्यक्रम म्युजिक एन्ड मोर सुनिरहनु भएको छ। आउनुहोस् आजको कार्यक्रम सुरुवात गरौँ यो निकै नै मिठो गीतबाट। गीतपछि फेरि आउनेछु, रेडियो सुन्दै गर्नुहोला।

कुनै पनि स्वागत छ आदरणीय श्रोताबिन रेडियो कार्यक्रम म्युजिक एन्ड मोरमा म तपाईँलाई साथ दिइरहेकी छु। म तपाईँकै रेडियो सखी पुनः भने आउनुहोस् यो समय अवधिभरि साङ्गीतिक वातावरण निर्माण गरौँ हामी तपाईँ सबै मिलेर। जीवनमा माया र सङ्गीतको महत्व निकै नै मानिन्छ। भनिन्छ सङ्गीत वनस्पतिदेखि जीव जन्तुलाई नै मनपर्छ, तर सङ्गीतको पनि आफ्नै तह र प्रकार हुन्छ। हिजोको दिनमा आधुनिक सङ्गीत भनिन्थ्यो भने आजकल सुगम सङ्गीत भनेर ती सङ्गीतलाई बोलाइने र बजाइने कार्य गरिन्छ। खैर जे भए पनि हामीले बुझ्ने सङ्गीत मात्रै हो, मिठो धुन मात्रै हो, स्वर मात्र हो, होइन त? पक्कै पनि हो। फेरि अर्को प्रस्तुतितर्फ लागौँ। अर्को सङ्गीतले हामीलाई पक्कै पनि मन छुन्छ भन्ने मलाई पक्का विश्वास छ। अबको पालोमा यी मिठा धुनहरू।

ओके, कार्यक्रम म्युजिक एन्ड मोर सुनिरहनु भएको छ र तपाईँलाई साथ दिइरहेकी छु म तपाईँकै डियर सखी पुनम भने 91.6 मेगाहर्जमा पूर्वका साथी, मध्य नेपालका साथी, उत्तरी भूभाग साथी, छिमेकी राष्ट्र भारतका केही भूभागमा र www.radiomota.com र विभिन्न मोबाइल एप्लिकेसन नेपाली रेडियो हाम्रो पात्र मार्फत विश्वको कुनै पनि कुनामा हाम्रो आवाज तथा रेडियो कार्यक्रम सुनिरहनु भएको छ। हामी गीत सङ्गीतलाई अलि बढी बजाउने प्रयासमा छौँ, त्यसैले त हामी भन्ने गर्छौँ म्युजिक एन्ड मोर। साथै हामी त्यस्ता मिठा सङ्गीतहरू प्रस्तुत गर्छौँ जसले तपाईँका सङ्गीत रूपी तरङ्गलाई मधुर मधुर मधुर बनाउने प्रयास गर्छ। आउनुहोस् फेरि हामीले अर्को प्रस्तुति राख्ने बेला भएको छ कार्यक्रम म्युजिक एन्ड मोरमा।

0: पामाच आउसौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउसौ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: सामाजिक सञ्जालदा खानुलो खाङमा टुपमा सिन्माकी ब्याङ्कको आपियो प्रोफाइल मात्र चोम्ने याङ्गुम्ने खाउखालाङ लिङ्क खाङमा बुया मुको डिसो निम्पाङ साङा डासु हे खोन्की मुको खाडा खायाङ खानुलो टुप्रुम्ने खोन्की चेपमा लिसाउ वेबसाइट ओ युआरएल टोङा हे मान्टोङ खानुलो खाङमा डोर
3: खानुको काचिची बेनबेन्दा आपियो पासपोर्ट हेनमा फेनमा डोर खोन्की आपि निम्पाङ अनमिन मासी चार सनालो ब्याङ्कदा चेक्ने यङहान पमाची डोर
2: खारु चुङ्टिने लेमा चामल
3: सिद्धार्थ ब्याङ्कको झारखाङ समिसिदा खारुचुङमा सावनम
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

बजरंग स्टील शक्ति को नया अवतार।

0: Toilet Bunny,
1: Extreme Energy Drink. क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: गाईघाट बजारको सेतोपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
3: कार्यक्रम म्युजिक एन्ड मोर सुन्दै हुनुहुन्छ 91.6 MHz। पूर्वका साथी, मध्य नेपालका साथी, उत्तरी भूभाग साथै छिमेकी राष्ट्र भारतका केही भूभागमा हाम्रो आवाज सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड मोर सुन्दै हुनुहुन्छ www.radiomota.com र विभिन्न मोबाइल एप्लिकेसन नेपाली रेडियो हाम्रो पात्र मार्फत विश्वको कुनै पनि कुनामा हाम्रो आवाज तथा रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रममा तपाईँलाई मिठो मधुर र सङ्गीतको आभास गराउने कोसिसमा छौँ। गीत सङ्गीतको सृजना हुन्छ विभिन्न रेडियो स्टेसन कार्यक्रमहरूमा, ती गीत सङ्गीतको फरमाइस हुन्छ, श्रोतालाई मनपर्छ त्यस्ता मधुर सङ्गीतको साथमा हामी छौँ र तपाईँलाई पनि यो आभास गराउने हाम्रो प्रयास सधैँ रहनेछ। यी शब्दहरूले भनिरहनु पर्दा पनि यो गीत सङ्गीत बजिरहँदा तपाईँलाई मधुरताको आभास गराउँछ भन्ने हामीले बुझेका छौँ श्रोता। सो फेरि पनि त्यस्ता मधुर सङ्गीत प्रस्तुत गर्ने बेला भएको छ। अहिलेको लागि यो सङ्गीतका लहरहरू।

हजुर, पुनः पनि स्वागत छ आदरणीय श्रोताबिन। यो ब्रान्ड सङ्गपछि कार्यक्रम म्युजिक एन्ड मोरमा कार्यक्रमको साथमा तपाईँकै डियर सखी पुनम छु र हामी कार्यक्रममा म्युजिकलाई मोरका रूपमा ब्रान्ड सङ्गहरूलाई बजाइरहेका छौँ। यी जुन सङ्गीतहरूको हामीले सहारा लिइरहेका छौँ, आशा छ यो गीतहरू तपाईँलाई मन परिरहेको होला। मलाई लाग्छ त्यस्तो आदरणीय श्रोताबिन। ब्रान्ड सङ्ग तपाईँको मस्तिष्कमा ब्रान्डिङ भएर बसिरहेको हुन सक्छ। जुन हामीले भर्खरै बजायौँ त्यो गीतको पनि शब्द सङ्गीतहरू थाहा थियो होला भन्ने हामीले आशा गरेका छौँ। सो हामीले फेरि पनि अर्को प्रस्तुति राख्ने बेला भएको छ कार्यक्रम म्युजिक एन्ड मोरमा।

ओके कार्यक्रम म्युजिक एन्ड मोरमा मधुर मिठा सङ्गीतको कुराकानी गर्दा गर्दै कार्यक्रमबाट मधुरलाई मधुर विचारबाट हामीले विदा माग्ने बेला भइसकेको छ. तर केही छैन श्रोता, हामी मधुरलाई सङ्गीतको कुरा फेरि पनि गर्न सक्छौँ, जति बेला पनि गर्न सक्छौँ. यसो विचार गर्नुहोस् त श्रोता, तपाईँ त्यस्ता मधुरलय र धुनलाई आफ्नो मन मस्तिष्कमा गुनगुनाइरहेको हुनसक्छ. कार्यक्रमबाट त विदा माग्छौँ, तर लय र धुनबाट चाहिँ विदा माग्दैनौँ है. त्यसैले अर्को श्रृङ्खलामा फेरि पनि हामी आउने नै छौँ, ती सुरको कुरा गर्न, ती सङ्गीतको कुरा गर्न, ती लयको कुरा गर्न. त्यसैले सदैव नेपाली सङ्गीतलाई माया गरौँ, नेपाली धुनलाई जोगाइराखौँ भन्दै रेडियो सुन्ने तमाम श्रोतावृन्दलाई धेरै धेरै धन्यवाद. कार्यक्रम म्युजिक एन्ड मोरको सम्पूर्ण इन्टायर टिमलाई आज्ञा दिनुहोस् भन्दै आजको कार्यक्रमबाट म तपाईँकै डियर सखी पुनम पनि बिदा माग्छु. हस्त, नमस्कार, ह्याभ अ वन्डरफुल एन्ड ह्याभ अ ग्रेट टाइम.

0: अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।
1: फुन्की आमको झार छाप्लावाचे छापका मेचीमा लुक्टा
2: मुङ्ची उङसुङ हो।
1: फुन्की आमको एनसेप्ला नम्बर छेकमा दिमा लिसाउँसम्म लो।
2: उनको एनसेप्ला नम्बर ना आसेङ टेलिकम खारङकी छेकटुङडोङ हो।
1: फुन्की बैङ्कदा नि
2: बेङ्दा फुन्की मोडा चाहिँ दिके मुमा डोरा मलो
1: मोदासँग मुमा डोर आपियो एनसेप्ला हेनमा ठेनमा लिसाओ माका ब्लक लिसाओ दुम्ना आपिया याउ बेङ्दा खाङबेतमा चिङा डो। फुन्की रे आपियो बेङ खाता ओ यङदा ओ यङहान अरुसियो छुप्दा तामालामा धङ्का रातमा चिन्द्रन
3: खारु चुङ्तिने लेमा चामालामाङ रातिन चिन्ने
1: सिद्धार्थ बैङ्कको झार खाङ समिसिदा खारु चुङमा सावानम
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिपिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

एकबाट सम्मानित बजरङ स्टिलको टिएमटी शर्ट आइभन एङ्गल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Pelagonia.
1: Extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
3: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक BBKHS धरानबाट MDS गर्नुभएका RCT स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट RCT र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता लिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि।

वर्षौंदेखि को अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बज्रम स्टील को TNT शर्ट आई बीम एंगल र च्यानल प्रयोग शताब्दियों सम्म ढुक्क हुन्छ। बजरंग स्टील, शक्ति को नया अवतार।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: गाईघाट बजार को सेतुपुल स्थित भगवती मंदिर को अगाड़ीपटी विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सक को क्षेत्र में अहिले को लेटेस्ट टेक्नोलॉजी र आधुनिक चिकित्सक मंदिर को अगाड़ीपटी विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सक को क्षेत्र में अहिले को लेटेस्ट टेक्नोलॉजी र आधुनिक चिकित्सक उपकरण द्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजी को अद्भुत संयोजन हो विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक BBKHS धरानबाट MBS गर्नुभएका RCT स्पेशलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरी द्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट RCT र दाँत हर्नुको साथै दन्त स्पेशलिस्ट द्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेशलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: मूर्त पूज्य पूर्व।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: Toilet Bunny,
1: Extreme Energy Drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

तपाईँको मन जित्छ बारम्बार।

शताब्दीयौंसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0352422160, मोबाइल नम्बर 9817211990। विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Come one, come all. It's Grand Luzon. Have to shut it down with exclusives.
4: The hottest DJ. The hottest music.
5: Amurta FM 91.6 MHz. The pride of the dance.

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतु पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिपिकेएचएस धरानबाट एमबीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354221160, मोबाइल नम्बर 98171991990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: मुर्तो गुर्जियो दुर्गा।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

बजरंग स्टील शक्तिको नयाँ अवतार।

0: toilet bunny, yeah. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दीयौंसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Toilet pony, yeah. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Welcome, welcome, come on. Spread the song. Shut it down with exclusives. The hottest DJ. The hottest music. Amurda FM 91.6 MHz. The pride of the match.

वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बज्रम स्टीलको TMT शर्ट आईबीएम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिपिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

1991 सम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Toilet Bunny, Extreme Energy Drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: sip on ya.
1: Extreme energy drink. क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Amurda FM 91.6 MHz, the pride of the dancer.

वर्ष देखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टिलको TNT शर्ट आई बीम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक BBKHS धरानबाट MBS गर्नुभएका RCT स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट RCT र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: मूर्त गुरुजी दुर्गा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको सान्दा डिस्प्ले, AI-powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: toilet bunny, yeah. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: me a
1: extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
3: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 9817-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
4: Come one, come all. It's Grand Zone. Have to shut it down with exclusives.
5: The hottest DJ. The hottest music.
6: Amurda FM 91.6 MHz. The pride of the Grand Zone.

वर्षौंदेखि को अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बज्रम स्टील को TNT शर्ट आई बीम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-117-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: मूर्त गुज्यो दुर्गा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दी सम्म ढुक्क हुनुहोस् बजरंग स्टील, शक्तिको नयाँ अवतार।

0: Toilet Bunny,
1: Extreme Energy Drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पामाच आउस अफ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दीयौंसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: California. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिपिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विश्वरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Welcome, welcome, come on. Spread the song. Shut it down with exclusives.
4: Hottest DJ. The hottest music.
5: Amurta FM 91.6 MHz. The pride of production.

0: 우드 나랑 보여서
1: 차이나?
0: 차이나? 내가 둘로 눈을 산 사람 눈과 자라에라 법이 들어만 있지 마규 대방사래 몰라 대한 자니 둘의

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: स्कुलका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
8: गाईघाट बजारको सेतु पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक BBKHS धरानबाट MDS गर्नुभएका RCT स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट RCT र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354221160, मोबाइल नम्बर 98171991990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
9: आगामी कार्यक्रमको साथमा
10: विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।

0: पामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको सान्दा डिस्प्ले, AI powered camera, 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

1991 को टीएमटी शर्ट आई एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस् बजरंग स्टील शक्तिको नयाँ अवतार।

0: Toilet Bunny,
1: Extreme Energy Drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: आगामी कार्यक्रमको साथमा
1: विसरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुराहट।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

आदरणीय श्रोता महानुभावहरू, सर्वप्रथम हाम्रो यस कार्यक्रम सुन्नको लागि आआफ्नो रेडियो सेट अगाडि उपस्थित हुनुभएकोमा हार्दिक स्वागत गर्न चाहन्छौँ। विगतका श्रृङ्खलाहरूमा जस्तै यस अङ्कमा पनि एचआइभी एड्स सम्बन्धी चेतनामूलक कार्यक्रम जागृति प्रस्तुत गर्न गइरहेका छौँ। अभाव, गरिबी र विपन्नताले विदेशिनुपर्ने युवा युवतीले बेहोर्नु परेको समस्या होस् वा विभिन्न प्रलोभन र परिबन्धमा परि बेचिने चेलीबेटीहरूको दर्दनाक कथा, आज एचआइभी एड्स भित्राउने माध्यम बनेको छ। यस अङ्कमा हामीले यस्तै घटना प्रतिघटना र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई सङ्गालेर तयार गरिएको रेडियो नाटक श्रृङ्खला, गत हप्ता प्रसारण गरिएको नाटकको पहिलो श्रृङ्खलामा हामी जमदारनी, धनीसरा, चमेली अनि युवकसँग नजिक हुने अवसर पायौँ। नवयुवकको आगमनसँगै चमेलीको मनमा उब्जिएका तरङ्गहरूसँगै अघिल्लो श्रृङ्खला टुङ्गिएको थियो।

यसपछि के हुन्छ त यो जान्नको लागि लागौँ हामी आजको श्रृङ्खलातर्फ। नाटक लेखन सुशैली कला समूह पञ्चनगर।

0: होइन ए गोकुल, त्यो म र बलबीर कस्तो कन्जेस हो यार।
1: छोड दे यार, जिन्दगीको महत्त्व नै नबुझ्नेलाई कति वास्ता गरिराख्ने।
0: होइन आज त जसरी भयो भने आउँछु भनेको थियो यार।
1: ऊ आउँदैछ लुरु लुरु लोइर मर।
0: ओहो बलबीर, घरबाट आएको 6 महिना भयो, बल्ल आज साथीलाई भेट्न आइस। के दिएर चला यार,
1: के गर्ने त यार, घर परिवार सबै छोडेर 2-4 पैसा कमाउन आएपछि त काम त गर्नै पर्यो नि। फेरि त्यो महिनावारी तलबले मात्र कहाँ हुन्छ र? बिदाको बेला ओभर टाइम गरे पो केही पैसा हुन्छ कि कसो भन्न। सधैँभरि दुःखै गर्ने भए त गाउँमै हलो कोदालो गरे भइहाल्थ्यो नि। यसो विदेशमा आइसकेपछि जिन्दगीको मजा मात्रै लुट्नुपर्छ।
2: होइन कस्तो मजा भनेको?
0: कस्तो हुनु नि, घुम्ने फिर्ने खाने पिउने र रिल्याक्स गर्ने क्या?
1: छोड यार, मलाई त बाबुआमा के गर्दै होलान्, श्रीमतीको अवस्था कस्तो होला त्यही मात्र सम्झना आइरहन्छ। रमाइलो र रिल्याक्स भन्ने कुरा त सम्झने फुर्सदै छैन यार।
3: क्या उल्लु कुरा गर्छु यार, यहाँ बसेर सम्झेर मात्र के हुन्छ र? बेला बेलामा चिठी पठाएकै होलास्, पैसा पठाएकै होलास्।
1: त्यो त गरेकै हुँ, तर के गर्ने, सम्झना आइरहन्छ।
0: छोड दे यार टेन्सनको कुरा, बरु हिँड जाउँ, हामी तलाई नै कुरेर बसेको।
1: होइन कहाँ जाने भनेको यार?
3: मुड फ्रेस गर्न जाने नि।
1: खै मैले त कुरै बुझेन यार तिमीहरूको।
0: साँच्चै लाडो छ यार यो, आज ड्रान्स फेसनतिर जाने क्या? गएपछि त हेर तेरो टेन्सन मेरो टेन्सन पुरा सब खत्तम हुन्छ बुझिस्।
1: भयो यार त्यस्तो कुरा नगर, रेस्टुरेन्ट भनेपछि तिमीहरूले उही त्यही हो पिउने पल्टिने कुरा होला, म त जान त्यहाँ।
3: क्या गजबको मान्छे छ यार, रेस्टुरेन्टमा गएर रक्सी नखाए कि दही चिउरा खाने त त्यहाँ
0: गएर।
1: म त पिउँदिनँ त्यस्तो कुराहरू, मलाई पटक्कै मन पर्दैन। बरु तिमीहरू पनि नगयो भइहाल्छ नि।
0: कस्तो कन्जुस होला यार, बरु पैसा हामी खर्च गर्छौँ हिँड्न।
1: त्यसो होइन यार, त्यस्तो ठाउँमा किन जाने भनेको पो त यार।
3: होइन तँलाई साथीभन्दा पैसा नै ठुलो छ कि कसो? यदि तँलाई केही भइहाल्यो भने हामी साथी चाहिँ तँलाई।
1: होइन किन नचाहिनु, यो मुगलानमा तिमीहरू बाहेक मेरो अरू को पो छ र भन् त भन्।
0: उसो भए जाउँ न त, हिँड किन सोचिरह यार हिँड।
3: ऊ ट्याक्सी आयो, ट्याक्सी।

0: कस्तो प्यार लग्यो यार, त्यस्तो कोपी श्रीमती बिहोर्नु पऱ्यो यहाँ हेर्नु कस्तो चुनाएको छ मैयाहरू छ।
1: त्यही त भन्यो यार, यहाँ यस्तो राम्रो राम्रो मैयाहरू देखेपछि घरको श्रीमतीको त अनुहारै हेर्न मन लाग्दैन कि कसो बलबिरे।
0: क्या यार यस्तो प्यार लग क्या, यस्तो कोपी श्रीमती भएर आउनु पऱ्यो यार, आफ्नो हेर्न यहाँ यहाँ चुनाएको छ मैयाहरू छ।
2: त्यही त भने के
0: क्या मजा आयो यार, के गर्नु कस्तो प्यार लग्यो, कस्तो चुहाएको चुहाएको मैहरू छ यहाँ हेर्न, बाउ बाउले गर्दा हो क्या यस्तो कति सिमरी छ यार।
1: त्यही त भने यार, यहाँ यस्तो राम्रो राम्रो मैया देखेपछि त घर विश्वासनीको त अनुहारै हेर्न मन लाग्दैन यार, के कसो बलबिरे।
2: खै के भन्ने यार, जो देखे त्यही राम्रो लाग्छ, खै के हो यार, अलिकता ड्रिङ्क छप यहाँ युले युले युले
0: थप ओ मैया त बिरो ल्याउ ल बियर मैया चुहाएको
2: सुन्न सुन
1: यहाँ राम्रो मैया यहाँ ल नि यहाँ
2: जो देखे त्यही मनपर्छ गरी मैया होइन त
1: छोड्न यार
0: हो नि यार ऊ बोलबिरे भन यार कुन चाहिँ मैया मन पऱ्यो यार
2: मन पऱ्यो मात्र कि यार पाएन होइन यार
1: छुन मात्रै होइन यार रात बिताउनु पनि पाइन्छ दमडी खर्च गर्नु पऱ्यो दमडी छ हिम्मत बे
2: हो र मन लौ नि त त्यसो भए यसो गोरी मोरीहरूलाई पातली पातलीहरूलाई
1: त्यो चाहिँ
2: पैसाको त कुरो हेर्न
0: हो ल जा मुज गर यार अब एकचोटि बिहान भेट होला
1: ल त है
2: ल ल ल अब धेरै भयो
0: हो यार
2: गुड नाइट है गुड नाइट
0: गुड मर्निङ गुड मर्निङ।

0: किन र धनी सारा बहिनी?
1: मेरो चिठी आएको छ कि भनेर?
0: अहँ, आएको छैन नानी, आएपछि त म घरमै ल्याइहाल्छु नि। आखिरी पढिदिने पनि त मैले नै हो।
1: हेर्नुहोस् न उलाकी दाई, ठ्याक्कै 4 महिना भयो, न चिठी न खबर, के भयो होला? मैले त सपना पनि नराम्रो देखेकी छु, कतै बिरामी परेर हो कि?
0: यस्तै हो नानी, टाढाको कुरा आत्तिएर मात्र हुँदैन, पठाएका छन् होला, आइहाल्ला नि 2-4 दिनमा। बरु मलाई पल्लो गाउँसम्म पुग्नु छ, म गएँ पनि है।
1: हुन्छ त दाई।

त्यसरी महिनामा दुई तिनवटा चिठी पठाउने मान्छेले किन एउटा पनि चिठी नपठाएको होला। हे भगवान्, केही नराम्रो नहोस् है उहाँलाई। अब त मेरो पनि महिना पुग्न लागिसक्यो, हिँडडुल गर्न पनि यस्तो गाह्रो भएको छ। घरमा काम सघाइदिने पनि कोही छैन। उहाँ भएको भए कमसेकम तिमीलाई कस्तो छ भनेर त सुन्नुहुन्थ्यो, सक्दा नसक्दा हेरविचार त गर्नुहुन्थ्यो। भो यसरी छटपटिएर धन कमाउनु भन्दा त सँगै बसेर खोले फाँडो खान जाती।

0: होइन, के गर्दै हुनुहुन्छ?
1: तपाईँ कहाँबाट आउनुहोस् न, बस्नुहोस् न।
0: हुन्छ, बस्ने भनेरै त आएको हो नि, बरु असाध्यै तिर्खा लागेको छ। एक लोटा पानी खान पाए हुन्थ्यो।
1: त्यो त भइहाल्छ नि, पहिला बस्नुहोस् न।

0: बाटुली, ए बाटुली, अनि बाटुली पनि कहाँ गइरहेछ? बाटुली,
1: हजुर, के गर्नु दिदी?
0: खै एकलो त पानी ल्या त। यता पिँढीमा बसौ न, अब दुखीको घर यस्तै हो क्या रे।
2: के दुखी भन्नु बहिनी, यस्तै हो सबैको घर। अनि आमा खोइ त?
0: खै अलि सन्चो थिएन, पर धामी दाईको घर लिएर जानुभएको छ कि।
1: लिनुहोस् पानी।
2: बल्ल भित मर्यो।
0: अनि आज कताबाट त दाई तपाईँ?
2: म घरबाटै हो। अस्ति नै तपाईँसँग भेट भएपछि तपाईँलाई फेरि भेट्न साह्रै मन लागेको थियो, तर धेरै वर्षपछि आएको भएर फुर्सदै भएर। हेर्नुहोस् न
0: भो, दाई पनि कहीँ जान हिँड्नु भएको होला?
2: होइन, धरो धर्म सत्य, यहीसम्म मात्रै आएको म। तपाईँको आमालाई पनि भेटौँ, चिन्जान पनि गरौँ भनेर आएको नि।
0: भइहाल्छ नि, आमा धेरै टाढो जानुभएको छैन, आइहाल्नुहुन्छ नि।
2: यो लिनुहोस् बहिनी, भाइ बहिनीको लागि। खासै केही छैन, एक दुई पोका बिस्कुट छ, अनि विदेशबाट ल्याएको एक दुई जोर चिनो कपडा पो छ।
0: किन दुःख गर्नु पर्यो होला, दिएर लिएर मात्रै आफ्नो भइन्छ र?
2: त्यसो होइन, अप्ठ्यारो नमान्नुहोस् न, सम्झेदेखि म पनि आफन्तै हो क्यारे।
0: होइन, मैले पनि त पराई कहाँ भनेकी छु र, किन दुःख गर्नु पर्यो भनेर मात्र पो त।
2: साँच्चै बहिनी, एउटा कुरा गरौँ जस्तो लागेर आएको, तपाईँले अप्ठ्यारो मान्नुहुन्छ कि?
0: के कुरा हो र अप्ठ्यारो मानु, भन्नुहोस् न।
2: साँच्चै भनौँ त?
0: भन्नुहोस् न।
2: मेरो दुःखको कुरो त तपाईँसँग पहिले नै भनिसकेँ। हेर्नुहोस् न, धन सम्पत्ति भन्ने कुरा नभई पनि नहुने, र धन सम्पत्ति भएर पनि नहुने रहेछ।
0: खै आफू त जान्ने भएदेखि नै धन सम्पत्ति सुख आनन्द भने कहिले भोग्न पाइएन।
2: त्यस्तै हो बहिनी, मैले तपाईँको व्यथा पनि राम्ररी बुझेको छु, त्यही भएर त यहाँ कुरा गर्न आएको। तर मेरो कुरालाई उल्टो नसोच्नु होला है बहिनी फेरि।
0: सोच्दिनँ, भन्नुहोस् न, म त यस्तो कुरा केही बुझ्दिनँ के।
2: भन्न त भन्नै खोजेको, तर खै कसरी भनौँ जस्तो भइरहेछ।
0: भन्दैमा त्यस्तो के हुन्छ, किन अप्ठ्यारो मान्नु पर्यो र?
2: त्यसै त भन्नु त।
0: हुन्छ,
2: हेर्नुहोस् न, म पनि सब थोक हुँदाहुँदै, मेरो मतलब धन सम्पत्ति हुँदाहुँदै पनि भाग्यले एक्लो बनाएको मान्छे, अनि तपाईँ पनि सपथोक भएर पनि नभए जस्तो।
0: अरे, मेरो अनि सपथोक?
2: सपथोक हो, सपथोक रूप, जिउडाल, हिम्मत, जिम्मेवारी अनि पवित्र भावना, तपाईँमा सपथोक छ, तर पनि अभावको जिन्दगी।
0: खै पढ्या भए त बुझ्थ्यो होला, आफू पढ्यो कालो अक्षर भैँसी बराबर, त्यस्तो कुरा के बुझ्नु।
2: कुरा छर्लङ्ग छ, बनाएको घरबार बिग्रेर एक्लो भएको छु, अनि घरबार गर्नु नभएको एक्लो तपाईँ पनि। के तपाईँ र म मिलेर एकअर्काको साथ दिन नसकिएला र?
0: तपाईँ के भन्न खोज्नुभएको यो?
2: हो, तपाईँ र म बिहे गरेर सुख दुःख बाँडौँ भन्न मात्र खोजेको मैले।
0: भो भो, यसरी किन तौलिनुहुन्छ मलाई? कहाँको तपाईँ अनि कहाँको म, यस्तो कुरा गरेर मलाई सपना नदेखाउनुहोस्, बिन्ती छ।
2: तपाईँको कसम, यो कुनै लहरमा बोलेको छैन मैले, अनि तपाईँलाई तौलेको पनि होइन। बस, मैले त यति मात्र भन्न खोजेको हुँ कि तपाईँ र म यस्तो बन्धनमा बाँधियौँ भने मलाई लाग्छ हामी दुवैको धेरै समस्या समाधान हुन्छ।
0: हो, मैले बुझेँ, तर मेरो काँधमाथि चारजना परिवारको बोझ छ, बुढी रोगी आमा, दुई दुईजना नाबालक भाइ बहिनी, र उमेर पुगे कि म आफै पनि भनौँ न मेरो आफ्नो भविष्य, यस जिम्मेवारीबाट म कसरी भागु, म भाग्न सक्दिनँ।
2: के मेरो मतलब आमा र भाइ बहिनी जोसुकै हुन् भन्ने हो र? कि त्यसपछि मेरो कर्तव्य नबल्ला र? विश्वास गर्नुहोस् बहिनी, म तपाईँले गर्नुपर्ने सम्पूर्ण कर्तव्य पुरा गर्न तपाईँलाई साथ दिनेछु, तपाईँ जत्तिकै लाग्नेछु। तर म अहिले तपाईँसँग निर्णय मागेको पनि छैन, सोच्नुहोस्, विचार गर्नुहोस्, दुई चार दिनपछि म भेट्नेछु नि तपाईँलाई, अहिले चाहिँ जान्छु ल।
0: कहाँ त्यसै जानु, खाना खाएर जाने नि अब।
2: भो भो, मौका मिले पछि खाँदै गरौँला, अहिलेलाई चाहिँ जान्छु।
0: एक छाक नमिठो खाँदैमा तपाईँको केही बिग्रिन्छ र?
2: त्यस्तो होइन बहिनी, मिठो र नमिठो त मान्छेको सोचाइ हो, प्रेमपूर्वक दिएको वस्तु सबै मिठो हुन्छ, तर स्वार्थ र बाध्यताले दिएको चिज भने यसै भन्न सकिन्न, त्यसैले तपाईँले भन्नुभयो सम्झिनुहोस् मैले खाएँ भनिहालेँ नि, फेरि कुनै दिन खाना खाने गरी आउँछु। हवस् त अहिले जान्छु भने।

प्रस्तुत छ एचआइभी एड्स र यौन रोगको बारेमा विशेष जानकारी। एचआइभी भनेको के हो? मानिसको शरीरमा भएको रोगसँग लड्ने शक्ति, रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्ने, मानिसमा मात्र हुने, आँखाले देख्न नसक्ने एक प्रकारको विषाणु भाइरसलाई एचआइभी ह्युमन इम्युनोडिफिसियन्सी भाइरस भनिन्छ। एड्स भनेको के हो? एड्सको पूरा अर्थ एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोम हो। हाम्रो शरीरमा एचआइभी पसेपछि बिस्तारै उक्त भाइरसले हाम्रो शरीरको रोगसँग लड्ने शक्ति, रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँदै लान्छ। यसरी शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हाम्रो शरीरलाई जुनसुकै रोगले सजिलैसँग आक्रमण गर्न सक्छ। यिनै विभिन्न रोगहरूको लक्षणहरूको सङ्गालोलाई एड्स भनिन्छ। एचआइभी कसरी सर्दछ? क, एचआइभी संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा। ख, एचआइभी संक्रमित रगत वा रगतबाट बनेको पदार्थ लिँदा। ग, एचआइभी संक्रमित व्यक्तिले प्रयोग गरेको सुई सिरिन्ज नउमालिकन निरोगी व्यक्तिले प्रयोग गर्दा। घ, एचआइभी संक्रमित महिलाबाट जन्मने बच्चामा। एचआइभी कसरी सर्दैन? क, रगत चुस्ने किराहरू जस्तै लामखुट्टे, जुम्रा, उपिया, उरुस आदिले टोक्दैमा। ख, एचआइभी पोजिटिभ भएका व्यक्तिले प्रयोग गरेको तौलिया प्रयोग गर्दैमा। ग, एउटै भाँडा प्रयोग गर्दैमा, जुठो खाँदैमा। घ, हात मिलाउँदा, अङ्गालो मार्दा, मही खाँदा, एउटै बिस्तारामा सुत्दा र सँगै बस्दैमा। एचआइभी सर्नबाट कसरी जोगिन सकिन्छ? क, एकजना मात्र विश्वासुलो व्यक्तिसँग यौन सम्पर्क गर्ने, अरूसँग यौन सम्पर्क राख्ने परेमा हरेक पटक सही तरिकाले कन्डोमको प्रयोग गर्ने। ख, रगत लिनु परेमा एचआइभी परीक्षण गरिएको रगत मात्र गर्ने। ग, सुई लगाउनु परेमा, घाउ सफा गर्नु परेमा नयाँ वा अन्य तरिकाले निर्मलीकरण गरेको सुई वा घाउ सफा गर्ने सामग्रीहरू मात्र प्रयोग गर्ने। घ, यदि आफू वा आफ्नो यौन साथीलाई यौन रोग लागेको छ भने तुरुन्तै उपचार गरिहाल्नु पर्दछ, किनकि यौन रोग भएको व्यक्तिमा एचआइभी सर्ने सम्भावना 2-9 गुणा धेरै हुन्छ। यौन रोग भनेको के हो? यौनाङ्गमा हुने असुरक्षित यौन सम्पर्कबाट सर्ने रोगलाई यौन रोग भनिन्छ, जस्तै फिरिङ्गी, धातु बग्नु, योनोरिया आदि। यौन रोगका मुख्य लक्षणहरू: यौनाङ्गबाट पिप आउने, गन्हाउने पानी बग्ने, वरिपरि बिमिरा घाउ आउने, महिलाको तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा पनि दुख्ने आदि हुन्। यस्ता लक्षणहरू देखा परेमा उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौँ। यौन रोगको उपचार लिँदा सम्झनु पर्ने आवश्यक कुराहरू: यौन रोग तथा एचआइभी बारे सरसल्लाह लिने डाक्टर अथवा स्वास्थ्य कार्यकर्ताले सल्लाह दिएअनुसार सबै औषधिहरू पूरा मात्रामा र भनेको समयमा खानुपर्दछ। यौन रोगको औषधि खाएको समयभरि यौन सम्पर्क राख्नु हुँदैन। यदि राख्नै परेमा हरेक पटक सही तरिकाले कन्डोम प्रयोग गर्ने। यौन रोगको उपचार गर्दा आफ्नो यौन साथीलाई यौन रोगका लक्षण नदेखिए पनि दुवैजनाले एकै दिनदेखि औषधि खान सुरु गर्नुपर्दछ। यौन रोगको समयमा उपचार नलिए आउन सक्ने समस्याहरू: बाझोपन हुने, पाठेघरको क्यान्सर हुने, रोगी आमाबाट बच्चामा सर्ने, हाड जोर्नी दुख्ने, नसा, मुटु, हाड सम्बन्धी रोग लाग्ने, पक्षघात हुने, पाठेघरको सङ्क्रमण हुने, पाठेघर बाहिर गर्भ रहने आदि आदिहरू। यौन रोग र एचआइभीमा भिन्नता: यौन रोग उपचार गरे निको हुन्छ, तर हालसम्म एचआइभी संक्रमण तथा एड्स निको पार्ने उपचार छैन। यौन रोग र एचआइभीमा समानता: दुवै असुरक्षित यौन सम्पर्कको माध्यमबाट सर्दछ। यौन रोगीलाई
एचआइभी सर्ने सम्भावना 9-10 गुणा बढी हुन्छ। यौन रोग र एचआइभी संक्रमण हरेक पटकको यौन सम्पर्कमा कन्डमको सही प्रयोगबाट रोक्न सकिन्छ।

प्रिय श्रोता, तपाईँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौँ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जिपिओ बक्स नम्बर 8975, इपिसी नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300609 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौँ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। जय मसीह।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Mia?
1: Extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
3: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 9817-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
4: Come one, come all. It's Grand Zone. To shut it down with exclusives.
5: The hottest DJ. The hottest music. Amurta FM 91.6 MHz. The pride of the Grand Zone.
3: आगामी कार्यक्रमको साथमा विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको सान्दा डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टीलको TMT शर्ट आइभन एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। वज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
5: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिबिकेएचएस धरानबाट एमबीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
6: आगामी कार्यक्रमको साथमा विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।

वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बजरङ स्टिलको TMT शर्ट आई बीम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौँसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: आगामी कार्यक्रमको साथमा
3: विसरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक बनाउनुस् आफ्नो मुस्कान अझ मुस्कुराहट।
4: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनुभएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौँ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौँ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी सुरु गरौँ। दाइ, हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा, हाम्रो यो दैनिकी अध्ययनको यात्रामा चाहिँ अहिले निरन्तर रूपमा भजन सङ्ग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउँदैछौँ र अघिल्लो अध्ययनमा हामीले धर्मी मानिस र साँचो आनन्दको जीवनबारे चाहिँ सिकिरहेका थियौँ र आज चाहिँ हामी कुन मुख्य विषयलाई लिएर चाहिँ यो अध्ययन यात्रालाई अघि बढाउनेछौँ दाइ?
5: तपाईँलाई धन्यवाद छ भाइ अघिल्लो अध्ययनलाई स्मरण गराउनु भएको निम्ति। हाम्रो यो दैनिकी अध्ययन यात्रा साँच्चैकै विशेष र आशिषमय हुँदै गएको छ। अघिल्लो अध्ययनमा हामीले परमेश्वरको वचनमा आनन्द मान्ने धर्मी मानिसको जीवनबारे सिकेका थियौँ। आज हामी भजन सङ्ग्रहको दोस्रो अध्यायबाट मानव विद्रोह, परमेश्वरको सार्वभौमिक शासन र उहाँको अभिषिक्त पुत्रको बारेमा अध्ययन गर्नेछौँ।
4: दाइ, तपाईँले परमेश्वरको विरोध गर्ने मानिसहरूको कुरा गर्नुभयो। आजको समयमा पनि हामी धेरै मानिसहरूलाई ख्रिस्टको विरोध गरेको, विश्वासीहरूलाई सताएको, परमेश्वरको सत्यतालाई चाहिँ अस्वीकार गरेको कुराहरू हामी देख्छौँ। के यो अध्ययनले यस्ता कुरालाई पनि स्पष्ट पार्छ त?
5: अवश्य पनि भाइ। भजन सङ्ग्रह अध्याय दुईले केवल प्राचीन समयको घटनालाई मात्र वर्णन गर्दैन तर आजको संसारको अवस्थालाई पनि उजागर गर्छ। मानिसहरू किन परमेश्वरको विरोध गर्छन्, उनीहरू कसरी विद्रोहमा पर्छन् र परमेश्वरले त्यसलाई कसरी हेर्नुहुन्छ भन्ने सत्यता यस अध्ययनले हामीलाई स्पष्ट रूपमा देखाउनेछ।
4: भनेपछि दाइ, हामीलाई यो अध्ययनले चाहिँ हाम्रो यो वर्तमान समयलाई पनि परमेश्वरको दृष्टिकोणबाट बुझ्न मद्दत गर्ने रहेछ।
5: अवश्य पनि भाइ। त्यसैले आउनुहोस्, खुल्ला हृदय र सिक्ने मन लिएर आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौँ र परमेश्वरको वचनबाट असल शिक्षाहरूलाई ग्रहण गरौँ।
6: मित्र, प्रभु येशु ख्रिस्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसी। अनि आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, बाइबल अध्ययनको क्रममा आज हामी भजन सङ्ग्रह दुई अध्यायबाट वचन अध्ययन गर्नेछौँ। यस अध्यायको मुख्य विषय हो युगौँदेखिको नाटक, परमेश्वरको विरुद्ध मानिसको विद्रोह। मित्र, भजनहरूका पुस्तकमा सजिलै देखिने रूप सिस्टमेटिक एरेन्जमेन्ट वा क्रमबद्ध प्रबन्ध हो। पहिलो भजनले सिद्ध मानिस, धन्य मानिसको पेश गर्दछ अनि म विश्वास गर्दछु यसले अन्तिम आदमको रूपमा प्रभु येशु ख्रिस्टको तस्विर दिन्छ। अहिले भजन एक अध्यायमा उल्लेखित सिद्ध मानिस, धन्य मानिसको ठिक विपरीतमा हामी दुई अध्यायमा विद्रोही मानिसको देख्छौँ। हामी यसलाई भजनहरूको पुस्तकको उत्पत्ति खण्ड भन्दछौँ अनि समानान्तर समरूप गर्ने कुरा चाहिँ ध्यान खिच्ने कुरा हो। उत्पत्ति अदनको बगैँचामा सिद्ध मानिस, धन्य मानिससँग आरम्भ हुन्छ तर उनी विद्रोही मानिस बने जो परमेश्वरबाट टाढा भौतारी गए, उहाँको आज्ञालाई उल्लङ्घन गरेर। अहिले यहाँ भजन दुई अध्यायमा हामी आदमका सन्तान मानव जातिलाई देख्छौँ। भजन 2 अध्यायलाई युगौँको नाटक भनिन्दछ। यहाँ आज विश्वमा भएका प्रभावहरू र घटनाहरूको परिणामहरूको सम्बन्धमा निर्णायक घोषणाहरू पाउँछौँ। यो भजनलाई नाटक अभिनयभन्दा टिभी कार्यक्रम जस्तै वर्गीकरण गरिएको छ। यो यसरी पेश गरिएको छ, मानौ एउटा क्यामेरा पृथ्वीमा थियो र अर्को क्यामेरा चाहिँ स्वर्गमा र दुवै स्थानको देखाइरहेको थियो। जब हामी दोस्रो भजनमा आउँछौँ, हामी परमेश्वरको आत्माले मानिसको कल्पनाभन्दा अझ पर नाटकीय तरिकामा 2 क्यामेराको प्रयोग गर्नुहुन्छ। पहिलो चाहिँ पृथ्वीको दृश्य देखाउने क्यामेरा आउँछ, अनि जब यसले देखाउँछ हामी भिडका भिड मानिसहरूको आवाजहरूको सुन्छौँ। हामी सानो फुच्चे मानिसले आफ्नो सानो डायलगको टुक्राको बोलेर आफ्नो भूमिका खेलिरहेको पनि देख्छौँ। त्यसपछि पृथ्वीको दृश्य देखाउने क्यामेरा हट्छ र स्वर्गमा देखाउने क्यामेरा आउँछ र हामी परमेश्वर पिता बोल्नु भएको सुन्छौँ। उहाँ बोल्नु भएपछि क्यामेरा उहाँको दाहिने बाहुलीतिर सर्दछ र परमेश्वर पुत्रले आफ्ना भूमिकाको बोल्नुहुन्छ। त्यसपछि स्वर्गमा देखाउने क्यामेरा हट्छ, फेरि पृथ्वीमा देखाउने क्यामेरा आउँछ र परमेश्वर पवित्र आत्माको अन्तिम वचन सुन्छौँ। त सबभन्दा पहिले क्यामेराले मानव जातिमा केन्द्रित गरेको देख्छौँ। अहिले यो प्रस्तुतिको हेरौँ। पहिले पृथ्वीमा देखाउने क्यामेरा आउँछ र हामी मानव जातिको देख्छौँ। उसलाई यो पहिलो पदमा यो प्रश्नसँग राखिएको छ। भजन सङ्ग्रह 2 अध्याय 1 पदमा भनिएको छ, अन्य जातिहरूले किन खैला बैला मचाउँछन् र जाति जातिहरूले किन व्यर्थका कुरा सोच्दछन्। यस पदमा उल्लेखित शब्द व्यर्थको अर्थ हो रित्ता, निरर्थक। यसको अर्थ यो हो, अन्य जातिहरूको खैला बैला जुनले मानव जातिलाई महान जनसङ्घ आन्दोलन वा महान विरोध आन्दोलनमा एकट्ठामा ल्याउँछ, यो कहिले पनि पूरा हुने छैन, कहिले पनि पूरा हुने छैन। यो खाली व्यर्थको कुरा हो जुनले मानिसलाई एकट्ठामा ल्यायो, एकत्रित गर्यो। त्यो के हो? पद्दीमा भनिएको छ, परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा पृथ्वीका राजाहरू आफै खडा हुन्छन् र शासकहरू आपसमा यसो भनेर सल्लाह गर्छन्। यस पदमा उल्लेखित

राजाहरू चाहिँ राजनीतिक शासकहरू हुन्, अनि यस पदमै उल्लेखित शासकहरू धार्मिक शासकहरू हुन्। तपाईँसँग यस विरोध आन्दोलन र राजनीतिक शासकहरू एकसाथ एकट्ठा भएका छन्, मिलेका छन्। अहिले तिनीहरू के को विरोध गरिरहेका छन्, कसको विरुद्धमा तिनीहरू खडा भएका छन्, यसको उत्तर पद दुईको पहिलो खण्डमा देख्छौँ। भनिएको छ, परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनमा थिए। यस पदमा उल्लेखित अभिषिक्तको अर्थ हो मसीह, त्यही नै हिब्रूमा छ। जब यस शब्दलाई ग्रिक नयाँ नियममा ल्याइँदछ, यो शब्द हो ख्रिस्तोस, अनि अङ्ग्रेजीमा र नेपालीमा चाहिँ ख्रिस्ट। यहाँ ख्रिस्टको विरुद्ध र परमेश्वरको विरुद्ध विश्वव्यापी आन्दोलनको देख्छौँ। अहिले प्रश्न खडा हुन्छ, कहिले यो आन्दोलन आरम्भ हुन्छ? शास्त्रले यसको बारेमा हामीलाई जानकारी दिन्छ। प्रेरितका कामहरूको पुस्तक 4 अध्यायमा जब कलिसियाको विरुद्ध पहिलो सतावट सुरु भयो, हामीलाई भनिएको छ कि प्रेरितहरू पत्रुस र युहानहरूलाई प्रचार नगर्ने धम्की पाएपछि तिनीहरू मण्डलीमा आफ्ना प्रतिवेदनहरू रिपोर्ट दिन फर्किआए। प्रेरित 4:24 भन्छ, जब तिनीहरूले यो सुने, तिनीहरू को हो भन्दाखेरि पहिलो शताब्दीको मण्डलीका विश्वासीहरूले ती तमाम प्रतिवेदनहरू सुने, तब के भयो त भन्दा, तब सबैले एकै मनका भएर परमेश्वरतिर स्वर उचाली भने, हे प्रभु तपाईँ कति महान। हामीले यहाँ केही समय रोकिएर विचार गर्न मनन गर्न आवश्यक छ, किनभने यो नै एक कुरा हो जुनको बारेमा धेरै कलिसिया निश्चित छैनन्। हे प्रभु तपाईँ परमेश्वर हुनुहुन्छ। धेरै विश्वासी भनाउँदाहरू पनि यो कुरामा निश्चय छैनन् कि उहाँ परमेश्वर हुनुहुन्छ। तिनीहरू छक्क पर्दछन्, अचम्म हुँदछन्। तर प्राचीन कलिसियासँग यसको बारेमा कुनै सन्देह थिएन, कुनै प्रश्न थिएन। प्रेरित 4:24-25 सतावटको प्रतिवेदन सुनेपछि यसरी ती प्राचीन कलिसियाका विश्वासीहरूले परमेश्वरका स्वर उचाले, तपाईँ परमेश्वर हुनुहुन्छ जसले स्वर्गीय पृथ्वी समुद्र र तिनमा भएका यावत थोक बनाउनु भयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाउदका मुखबाट भन्नुभयो, किन अन्य जातिहरू झोकिन्छन् र किन अन्य जातिहरूले व्यर्थका कुराहरू रच्दछन्। अमित्र, तपाईँ देख्न सक्नुहुन्छ कि तिनीहरूले यो भजन 2 अध्यायबाट यो वचनको उद्धृत गरिरहेका थिए, अनि आगे प्रेरित 4:26 लगातार आफ्नो पुकारलाई तिनीहरूले जारी राख्छन्। भनिएको छ, परमप्रभुको विरुद्धमा र उहाँका अभिषेक जनको विरुद्धमा पृथ्वीका राजाहरू एकसाथ खडा भए र शासकहरू सँगसँगै भेला भए। अमित्र, अहिले यो पवित्र आत्माको अर्थ खुलाई व्याख्या हो, इन्टरप्रिटेसन हो। प्रेरित 4:27 भनिएको छ, किनभने साँच्चै यसै सहरमा तपाईँले अभिषेक गर्नुभएका तपाईँका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै अन्य जाति र इस्रायली जनताहरूसँग भेला भएका थिए। मित्र, यहाँ हामी त्यो आन्दोलनको आरम्भको देख्छौँ जुन हामीलाई पवित्र आत्माद्वारा यहाँ यो भनिएको छ। पिलातस, हेरोद र धार्मिक शासकहरूसँग ख्रिस्टलाई मार्न मिलेका थिए। यो परमेश्वर र ख्रिस्टको विरुद्धको आन्दोलन हो। त्यसबेलादेखि अहिलेसम्म यो प्रक्रिया निरन्तर चलिरहेको छ र अन्त्यमा यसले परमेश्वर र ख्रिस्टको विरुद्ध डरलाग्दो विश्वव्यापी क्रान्तिको आन्दोलनको अगुवाई गर्नेछ। मतलब अन्तिममा परमेश्वर र ख्रिस्टको विरुद्ध विश्वव्यापी क्रान्ति हुनेछ। अहिले कसैले मलाई यो प्रश्न गर्ला, के तिमी वास्तवमा सोच्दछौ कि विश्व त्यस दिशामा सरिरहेको छ? अमित्र, म सोच्दछु कि यो त्यही दिशामा सरिरहेको छ। अनि फेरि अर्कोले मलाई यो प्रश्न सोध्ला, प्रचारक, के तपाईँ सोच्नुहुन्छ कि विश्व असलको पथतिर छ? म भन्छु, हाँ, निश्चय नै। अनि फेरि कसैले यो प्रश्न सोध्ला, प्रचारक, के तिमी सोच्दैनौ

0: विश्व झन बिग्रन्दो खराब स्थितितिर सरिरहेको छ। म भन्छु यो पनि सत्य हो। तपाईँ यो भन्नुहोला, संसारमा तपाईँ के भन्न कोसिस गरिरहनु भएको छ? के सबै कुरा सत्य हुन् त? तब कुन चाहिँ गलत हो? मित्र, दुवै कुरा सत्य हो। यही कुरा प्रभु येशूले मती 13:24-39 पदमा सामाको दृष्टान्तमा भन्नुभयो। प्रभु येशूले भन्नुभयो, उहाँ आफै चाहिँ बिउ छर्नेवाला किसान हुनुहुन्छ र उहाँ संसारमा बिउ छरिरहनु भएको छ। त्यसपछि शत्रु आएर सामाहरू छरे। सेवकहरू गएर त्यहाँबाट सामाहरू उखेली फ्याँक्नलाई चाहे। अनि जब म सेविकाईमा प्रवेश गरेँ, त्यहीँ नै म पनि गर्न चाहन्थेँ। मैले त्यो गरेँ पनि, तर चाँडै नै मैले पत्ता लगाएँ कि हामीलाई सामाहरू उखेली फ्याँक्न बोलाइएको होइन। त्यसकारण म कसैलाई पनि सोझ्याउन ठिकठाक गर्न कोसिस गर्दिनँ। म यस फुच्चे प्रचारक स्वयंसँग काफी समस्या झेलिरहेको छु। त्यसकारण म अरूका बारेमा ख्याल वास्ता गर्दिनँ। उहाँले तिनीहरूलाई सम्हाल्नुहुनेछ, उहाँले तिनीहरूलाई ठिकठाक गर्नुहुनेछ। तर उहाँले भन्नुभएको कुरा चाहिँ यो थियो, गहुँहरू बढिरहेको छ र सामाहरू पनि बढिरहेको छ। तिनीहरू दुवै सँगसँगै बढिरहेका छन् र उहाँ स्वयंले अलग पार्ने काम गर्नुहुनेछ। उहाँले त्यसको सम्हाल्नुहुनेछ, ठिकठाक पार्नुहुनेछ। आज उही समयमा असल कुरा पनि बढिरहेको छ संसारमा। के तपाईँलाई थाहा छ, विश्वको इतिहासमा कुनै अवधिमा भन्दा आज धेरै बाइबल शिक्षा सुसमाचार प्रचार भइरहेको छ? के यो कुरा तपाईँलाई थाहा छ? आज विभिन्न माध्यमद्वारा, रेडियो, टिभी, प्रचार इत्यादिको माध्यमद्वारा विश्वको हरेक कुनाहरूतिर सुसमाचार तीव्र गतिमा गइरहेको छ, जस्तो कि विश्वको इतिहासमा कहिले पनि अगाडि भएको छैन। गहुँ बढिरहेको छ, तर मित्र, म पनि यो पनि भन्न चाहन्छु कि सामाहरू पनि बढिरहेका छन्, खराब दुष्टता पनि बढिरहेको छ। आज परमेश्वर र ख्रीष्टको विरुद्ध विरोधहरू भइरहेको छ। अर्कोतिर नास्तिकवाद प्रबल छ, जुन परमेश्वर र ख्रीष्टको विरुद्धमा छ, भने अर्कोतिर ख्रीष्टको इन्कार अस्वीकार गरिँदछ। मानिसहरू ख्रीष्टको बारेमा सुन्न चाहँदैनन् अनि ख्रीष्टको पछि लाग्ने मानिसहरूलाई सताएर ख्रीष्टलाई इन्कार गरिरहेका छन्। अहिले परमेश्वर र ख्रीष्टको विरुद्धमा खडा हुने शासकहरूले के भन्छन् र तिनीहरू के गर्न चाहन्छन्, त्यसको सुनौ। पत्तिनमा भन्छन्, लौ हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनौला र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदेऊ। हेर्नुहोस्, यो चाहिँ तिनीहरूको धमास हो अनि तिनीहरू यो गर्न प्रयास पनि गर्छन्। तर यसको प्रतिक्रिया परमेश्वरप्रति कस्तो हुन्छ हामी देख्छौँ। क्यामेरा परमेश्वर पितातिर केन्द्रित हुन्छ। अहिले 4 पदमा भनिएको छ, स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुनेछ, परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ। यो कस्तो किसिमको हँसाइ हो? यो हँसी मजाको हँसाइ होइन, खेलठटाको हँसाइ होइन। उहाँ अजीब मजेदार भइरहनु भएको छैन। स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुनेछ, जबकि यो हँसी मजाको हँसाइ नभएकोले गर्दा यो कस्तो हँसाइ हो त? हामी यसलाई परमेश्वरको दृष्टिकोणबाट हेरौँ। जबकि मानौ पृथ्वीका सानो फुच्चे मानिस परमेश्वरलाई यसो भन्दै धमास दिन्छ, यहाँ आउनुहोस् र मसँग लडाईँ गर्नुहोस्, म तपाईँको विरुद्धमा छु, तब परमेश्वरले त्यस सानो फुच्चे प्राणीलाई हेर्नुहुन्छ। यो पूर्ण रूपमा हाँस उठ्दो छ, हास्यास्पद कुरा छ। उहाँ तल पृथ्वीमा त्यस मानिसतिर हेर्नुहुन्छ र हाँस्नुहुन्छ। 5:4 भनिएको छ, स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुनेछ, परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ। मित्र, यो अति नै धेरै हास्यास्पद कुरा हो। सानो फुच्छे मानिसले आफैलाई परमेश्वरको विरुद्धमा खडा गर्ने कुरा त्यति लामो समयसम्म चल्दैन। मुस्लोनीले परमेश्वरको विरुद्धका कुरा धेरै गरे र हामी पछिबाट उसको कुरालाई सुनेका छैनौँ। स्टालिनले उही कुरा गरे अनि ऊ पनि बितेर गयो। सानो फुच्चे मानिस जीवनको मञ्चमा यहाँ छोटो आफ्नो भूमिका खेल्छ, त्यसपछि उसको भूमिका खत्तम हुन्छ। परमेश्वरलाई विरोध गर्ने काम उसको निम्ति कति धेरै हास्यास्पद छ। अनि पाँच पदमा भनिएको छ, तब उहाँ रिसाएर तिनीहरूसँग कुरा गर्नुहुनेछ र उहाँको बल्दो रिसमा तिनीहरूलाई यसो भनेर व्याकुल पार्नुहुनेछ। यो चाहिँ दण्ड हो जुन पृथ्वीमाथि आइरहेको छ। परमेश्वरको कार्यक्रममा कति धेरै प्रभाव परमेश्वरको विरुद्ध मानिसको विरोधसँग छ। परमेश्वर आफ्ना उद्देश्यको परिपूर्ण गर्नुहुनेछ। त्यहाँ पृथ्वीमा सानो फुच्चे मानिसले के गर्छ त्यसले उहाँलाई रोक्दैन। उहाँ आफ्नो योजना अनुसार कार्यक्रम अनुसार चाल चलिरहनु भएको छ। म विश्वास गर्दछु कि उहाँसँग यो संसारमा दुई उद्देश्य छ। म सोच्दछु कि उहाँसँग स्वर्गीय उद्देश्य छ र म यो पनि सोच्दछु कि उहाँसँग संसारिक उद्देश्य छ। अहिले चाहिँ उहाँ आफ्नो स्वर्गीय उद्देश्यको निम्ति काम गरिरहनु भएको छ। हेब्रूको लेखकले यसको व्यक्त गर्दछन्। हेब्रू 2:10 भनिएको छ, धेरै सन्तानहरूलाई मुक्तिमा डोर्याउनु भयो, धेरै सन्तानहरूलाई मुक्तिमा डोर्याउनु भयो। आज परमेश्वर यो संसारबाट आफ्ना नाउँमा मानिसहरूलाई बोलाइरहनु भएको छ। त्यो चाहिँ उहाँको वर्तमान उद्देश्य हो। तर परमेश्वरसँग अर्को उद्देश्य छ अनि त्यसको यहाँ बताइएको छ, पछमा मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु। आज परमेश्वर त्यो सिंहासनको स्थापनतिर बिना सम्झौता, बिना शङ्का र स्थिरतापूर्ण बढिरहनु भएको छ, जसमाथि येशु ख्रिस्ट यो संसारमा बस्नुहुनेछ। मैले मानिसहरूले यो भनेको सुनेको छु, यदि प्रभु आफ्नो आगमनको अबेर गर्नुभए संसारमा त्यो विचार कहाँबाट आयो? उहाँले कुनै कुराको अबेर ढिलो गरिरहनु भएको छैन। उहाँको निर्धारित समय सारणीमा आउनुहुनेछ, मेरो समय सारणीमा होइन। किनभने उहाँ कहिले आइरहनु भएको छ सो जान्दिन, उहाँ समय सारणीमा चलिरहनु भएको छ, आफ्नै समय सारणीमा। र कुनै कुराले उहाँको यो योजनालाई बदल्न उहाँलाई लगाउन सक्दैन। त्यसपछि तुरुन्तै क्यामेरा परमेश्वर पुत्रतिर केन्द्रित भएको देख्छौँ। अहिले स्वर्गीयमा क्यामेरा परमेश्वरप्रति परमेश्वरको पुत्रतिर सर्दछ जो उहाँको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। परमेश्वर पुत्र बोल्नुहुन्छ, राजज्ञको घोषणा गर्नुहुनेछ। यदि तपाईँले थियोलोजी धर्मविज्ञान पढ्नुभएको छ भने जान्नुहुनेछ कि प्रभु येशूले परमेश्वरका सारा राज आज्ञाको कार्य सम्पादन गर्नुहुन्छ। 7 भनिएको छ, उर्दी म घोषणा गर्नेछु, परमप्रभुले मलाई भन्नुभयो, तिमी मेरो पुत्र हो, आज मैले नै तिमीलाई जन्माएको छु। अमित्र, यो पद नै झुट्टा शिक्षा जेहोबा विटनेसहरूले धेरै प्रयोग गर्दछन्। म कामना गर्दछु कि यसको मतलब के हो सो कुरा थाहा पाउन पर्याप्त काफी लामो समयसम्म सुने हुने थियो। तिनीहरूले थाहा पाउन सहयोग पाउने थिए कि यससँग प्रभु येशु ख्रिस्टका जन्मको कति पनि सङ्केत छैन, जुन तिनीहरूले खालि नयाँ नियममा फर्केर परमेश्वरको आत्मालाई अर्थ खोल्न दिए तिनीहरूले देख्ने थिए। यो पद प्रेरित पाउले पनि पिसिदिया र अन्तिओकमा प्रचार गर्दा उद्धृत गरेका थिए। म विश्वास गर्दछु कि यो उसको एक महान सन्देश थियो र उसले येशूको पुनरुत्थानको बारेमा कुरा गरिरहेका थिए। प्रेरित 13:33 भनिएको छ, अर्थात् कसरी परमेश्वरले येशूलाई ब्युताएर त्यो कुरा हाम्रा सन्तानको निम्ति पुरा गरिदिनुभयो, जस्तो कि दोस्रो भजनमा पनि लेखिएको छ, तिमी मेरो पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्माएको छु। मित्र, भजन 2 विशेष सङ्केत येशूको जन्मको बारेमा होइन, उहाँलाई कहिले पनि आरम्भ सुरु हुने अर्थमा जन्मनु भएको थिएन, बरु यो उहाँको पुनरुत्थानको सङ्केतमा हो। ख्रिस्ट युसुफको चिहानबाट जन्मनु भएको थियो। येशु परमेश्वरको अनन्त सनातनको पुत्र हुनुहुन्छ अनि परमेश्वर अनन्त सनातनको पिता हुनुहुन्छ। अनन्त यानि सनातन पुत्र नपाइकन अनन्त सनातन पिता पाउन सक्नुहुन्न। तिनीहरू पुरा अनन्त काल यानि सनातनभरि यो थिए। यो एकतामा तिनीहरूको स्थिति यानि स्थान हो। यसले राख्नुपर्ने सरोकार कुनै जन्मने कुरासँग केही कुरा पनि छैन, बरु यसले राख्ने सरोकार कुनै मृत्युबाट जन्मिने कुरासँग छ। मतलब यस पदले राख्ने सरोकार चाहिँ पुनरुत्थान हो। मलाई लाग्छ यहोवा विटनेसले यसको सुनेका छैनन्, तर यदि तिनीहरू इमानदारीपूर्वक यो कुराको पत्ता लगाउन सक्छन् जुन नयाँ नियमले स्पष्ट पार्दछ कि येशु ख्रिस्ट सृष्टि हुनुहुन्न, उहाँ मानव चोलामा आउनुभएको परमेश्वर स्वयं हुनुहुन्छ। भजन 2:7 यो सिद्धान्तलाई पुष्टि गर्दछ। परमेश्वर पिता आफ्नो भनाइलाई निरन्तर जारी राख्नुहुन्छ। 8 भनिएको छ, मसँग माग र म अन्य जातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु। मित्र, यो विश्वको राजदण्ड त्यस व्यक्तिद्वारा पक्रिनेछ जसका हातहरू काँटीले छेदिएका थिए। उहाँ नै एकजना हुनुहुन्छ जो आउन बाँकी छ, उहाँ प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। अनि अर्को पदमा भनिएको छ, 9 फलामको डन्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडोलाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। के तपाईँ सोच्नुहुन्छ कि यो परमेश्वरको अनुग्रहको सन्देश हो जुनको हामीले आज प्रचार गर्नुपर्छ? अह, मलाई लाग्दैन। यस अनुच्छेदसँग ख्रिस्टको पहिलो आगमनको बारेमा भन्नुपर्ने कुनै लेनदेन छैन। यस पदले उहाँको दोस्रो आगमनको बताउँछ जब उहाँ यो पृथ्वीमा इन्साफ गर्न आउनुहुन्छ। यही नै तरिकामा उहाँ दोस्रो पल्ट आउनुहुनेछ पृथ्वीलाई इन्साफ गर्न। उहाँले मलाई यसको निम्ति क्षमा याचना माग्न भन्नुभएको छैन, त्यसकारण क्षमा याचना माग्दिन। उहाँले भन्नुहुन्छ कि उहाँ यो सानो पृथ्वीमा आउनु भएर व्यापक विद्रोहलाई पतन गर्न इरादा गर्नुभएको छ र उहाँले त्यसलाई फलामको डन्डाले गर्नुहुनेछ। सम्भवत तपाईँलाई यो कुरा मन नपर्ला, तर यो उहाँले भन्नुभएको हो र उहाँले बिल्कुल त्यही तरिकामा यसको गर्न गइरहनु भएको छ। मित्र, तपाईँ र म त्यस्तो संसारमा रहेका छौँ जुन परमेश्वरको दण्डतिर इन्साफतिर बढिरहेको छ। परमेश्वर पुत्रले त्यो गर्नुहुनेछ। त्यसपछि हामी देख्छौँ परमेश्वर पवित्र आत्मातिर क्यामेरा केन्द्रित हुन्छ। स्वर्गमा क्यामेरा हट्छ, पृथ्वीमा क्यामेरा आउँछ, अहिले पवित्र आत्मा परमेश्वर बोल्नुहुन्छ। पद 10:11 भनिएको छ, यसकारण हे राजा हो, बुद्धिमान हो, हे पृथ्वीका न्यायाधीश हो, शिक्षा ल्याऊ, डरसँग परमप्रभुको सेवा गर, थरथर कामेर रमाऊ। पवित्र आत्मा परमेश्वर शासकहरूलाई भन्नुहुन्छ, डरसँग परमप्रभुको सेवा गर, थरथर कामेर रमाऊ। अनि उहाँले यो पनि भन्नुहुन्छ 12 पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनु हुनेछ र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँडै नै दन्कनेछ, उहाँको शरण लिनेहरू सबै धन्यका हुन्। अमित्र, स्वर्गीय डाक्टर जर्ज गिलले भन्ने गर्थे, पुत्रलाई चुम्बन गर चाहिँ पुरानो नियमको यो भन्ने तरिका थियो जुन प्रेरित 16:31 भनिएको छ, प्रभु येशू ख्रीष्टमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। पुत्रलाई चुम्बन गर। मित्र, पवित्र आत्मा परमेश्वरले हामी सबैलाई यही नै कुरा भनिरहनु भएको छ, अबेर हुनभन्दा पहिले उहाँलाई चुम्बन गर। अर्को शब्दमा, धेरै अबेर हुनभन्दा पहिले प्रभु येशू ख्रीष्टलाई विश्वास गर मुक्तिदाताको रूपमा। उहाँ कुनै दिन आइरहनु भएको छ र उहाँले आफ्नो राज्य यो पृथ्वीमा स्थापन गर्न गइरहनु भएको छ, उहाँ शासन गर्न गइरहनु भएको छ र उहाँले सबै विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले यो सानो पृथ्वीमा शान्ति ल्याउनुहुनेछ।
1: दाइ सदा झैँ आजको अध्ययन पनि एकदमै धेरै आशिषमय रह्यो। मानिसले जति नै ख्रिस्टको विरोध गरे पनि अन्तत परमेश्वरको योजना नै पुरा हुन्छ भन्ने सत्यता आजको अध्ययनले हामीलाई सिकाएको छ र यो कुराले चाहिँ मलाई विश्वास छ हामी सबैजनाको विश्वासलाई चाहिँ यसले अझै बलियो बनाएको छ।
2: हो भाइ, भजन सङ्ग्रह दुईले हामीलाई सिकाउँछ कि मानव विद्रोह परमेश्वरको सामर्थ्यभन्दा ठुलो हुन सक्दैन। मानिसहरूले उहाँको विरोध गर्न सक्छन् तर परमेश्वरको उद्देश्य र योजना सधैँ विजयी हुन्छ। न्याय, सत्य र जीवनको स्रोत उहाँ नै हुनुहुन्छ।
1: साँच्चै नै दाइ, आजको अध्ययनबाट हामीले अर्को महत्त्वपूर्ण कुरा के पनि सिकेका छौँ भने येशूको मृत्यु र पुनरुत्थान कुनै संयोगको घटना थिएन तर परमेश्वरको उद्धार योजनाको एक महत्त्वपूर्ण भाग थियो। परमेश्वरले सबै कुरा आफ्नो सिद्ध योजना अनुसार गर्नुभयो भन्ने कुरा चाहिँ यस अध्ययनले अझ हामीलाई स्पष्ट रूपमा देखाएको छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, यस अध्ययनले स्वर्ग र पृथ्वीमाथि परमेश्वरको पूर्ण अधिकारको चित्र प्रस्तुत गर्दछ। साथै यसले हामीलाई येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्न पनि आह्वान गर्दछ। परमेश्वरले प्रदान गर्नुभएको उद्धारको अवसरलाई हल्का रूपमा लिनु हुँदैन भन्ने सत्यतालाई यो अध्ययनको यात्राले हामीलाई सिकाएको छ।
1: हजुर हो, र आदरणीय श्रोताहरू, आज हामी तपाईँहरूलाई पनि यही प्रश्न सोध्न चाहन्छौँ। के तपाईँले परमेश्वरका पुत्र येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको छ? यदि छैन भने उहाँतर्फ फर्कन आज नै उचित समय हो। परमेश्वरको प्रेम र अनुग्रह तपाईँहरूको लागि सधैँभरि खुल्ला छ। आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौँ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौँ र हामी आशा गर्दछौँ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौँ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौँ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौँ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97 0420 97 97 97।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको सान्दा डिस्प्ले, AI-powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

1991 सम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: the
1: extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
3: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
4: Come one, come all. Friends on. To shut it down with exclusives.
5: The hottest DJ. The hottest music. Amurta FM 91.6 MHz. The pride of Kodansha.
3: आगामी कार्यक्रमको साथमा विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

101 शताब्दी सम्म ढुक्क हुनुहोस् बजरंग स्टील शक्तिको नयाँ अवतार।

0: lip on ya.
1: Extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
3: गाईघाट बजारको सेतु पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई

0: उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विसरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेशलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेशलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेशलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विश्वरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विश्वरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
1: Come on, come all. Scram the zone. Have to shut it down with exclusives.
2: The hottest DJ. The hottest music.
3: Amurta FM 91.6 MHz. The pride of the nation.

वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरंग स्टीलको TNT छड, आईबीएम एंगल र च्यानलहरू प्रयोग शताब्दीयौंसम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्तिको नयाँ अवतार।

0: तपाईको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिपिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354221160, मोबाइल नम्बर 98171991990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: मूर्त है, बुद्धि है, पूर्ण है।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: Toilet Bunny, Extreme Energy Drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

1991 को टीएमटी छ।

0: Sonia.
1: Extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

191बाट सम्मानित बजरंग स्टील को TMT छड आईबीएम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टील, शक्ति को नया अवतार।

0: toilet bunny, yeah. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दियौंसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Bonia. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Come on, come all. Spread the zone. To shut it down with exclusives.
4: The hottest DJ. The hottest music.
5: Amurda FM 91.6 MHz. The pride of the land.

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित बज्रम स्टीलको TNT शर्ट आईबीएम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

1991 मा टिएनटी शक्तिको नयाँ अवतार।

0: Toilet Bunny,
1: Extreme Energy Drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161000253।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

101.9 FM.

0: तपाईँले पनि
1: एक्सट्रिम एनर्जी ड्रिंक क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0352-422-160, मोबाइल नम्बर 9817-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Amurda FM 91.6 MHz, the pride of Kodansha.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

तपाईँको मन जित्छ बारम्बार।

101 बाट सम्मानित बजरंग स्टिलको टिएमटी सर्ट आइबिएम एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बजरंग स्टिल, शक्तिको नयाँ अवतार।

0: Chico y le ponía Extreme Energy Drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

शताब्दियौंसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Bonia. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354212160, मोबाइल नम्बर 98171291990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
3: Come one, come all. Spread the zone. To shut it down with exclusives.
4: The hottest DJ. The hottest music.
5: Amurda FM 91.6 MHz. The pride of Kodansha.

वर्षौंदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बज्रम स्टीलको TMT छड आईबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतोपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक। पहिलो पटक बिबिकेएचएस धरानबाट एमबीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: पामाच आउच औ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउच औ सित्तैमा
1: मामासँग हल्का रमाइलो।
2: गुरुजी गुरुजी।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

शताब्दीसम्म ढुक्क हुनुहोस् बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: toilet pani, yeah. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: तैले पनि
1: एक्स्ट्रीम एनर्जी ड्रिंक क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
2: गाईघाट बजारको सेतुपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्सकको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ दाँत निकाल्नु मात्र होइन प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि सम्पर्क नम्बर 0354212160 मोबाइल नम्बर 9817121990 विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा
3: Amurda FM 91.6 MHz, the pride of Punjab.

वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बज्रम स्टीलको TMT छड आईबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। बज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: गाईघाट बजारको सेतोपुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमबीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत भर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990। विशारा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो।
2: Good job.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

वर्षौदेखिको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित बजरङ स्टिलको TMT छड, आइबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौँसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Toilet Bunny,
1: Extreme Energy Drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

1991 सम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: Sonia.
1: Extreme energy drink.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
3: गाईघाट बजारको सेतो पुल स्थित भगवती मन्दिरको अगाडिपट्टि विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक दन्त चिकित्साको क्षेत्रमा अहिलेको लेटेस्ट टेक्नोलोजी र आधुनिक चिकित्सकीय उपकरणद्वारा परिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ। दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो। अनुभव र आधुनिक टेक्नोलोजीको अद्भुत संयोजन हो विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, जहाँ पहिलो पटक बिबिकेएचएस धरानबाट एमडीएस गर्नुभएका आरसीटी स्पेसियलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट आरसीटी र दाँत धर्नुको साथै दन्त स्पेसियलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ। इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो तिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेसियलिस्ट डाक्टरहरूद्वारा गरिन्छ। साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ। सम्पर्क विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतोपुल भगवती मन्दिरको अगाडिपट्टि। सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 9817-21-990। विशहरा मल्टी स्पेसियलिस्ट डेन्टल क्लिनिक, बनाउनु आफ्नो मुस्कान अझ मुस्कुरा।
4: Come one, come all. It's Grand Zone. Have to shut it down with exclusives.
5: The hottest DJ. The hottest music.
6: Amurda FM 91.6 MHz. The pride of the dance.

वर्षौंदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टीलको TNT शर्ट आईबीएम एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीयौं सम्म ढुक्क हुनुहोस्। वज्रम स्टील, शक्तिको नयाँ अवतार।

0: Let's go. 6.9 inch ko sanda display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta harule tapaiko man jitcha barambar.
1: गाईघाट बजार को सेतुपुल स्थित भगवती मंदिर को अगाड़ी पटी विशहरा मल्टी स्पेशलिस्ट डेंटल क्लिनिक दंत चिकित्सक को क्षेत्र में अहिले को लेटेस्ट टेक्नोलॉजी र आधुनिक चिकित्सक उपकरण द्वारा भरिपूर्णले आफ्नो सेवाग्राहीलाई सेवा गर्न उपलब्ध छ. दाँत निकाल्नु मात्र होइन, प्राकृतिक दाँतलाई उचित उपचार गरेर बचाउनु यो क्लिनिकको मुख्य उद्देश्य हो. अनुभव र आधुनिक टेक्नोलोजी को अद्भुत संयोजन हो विशहरा मल्टी स्पेशलिस्ट डेंटल क्लिनिक. पहिलो पटक BPKHS धरानबाट MDS गर्नुभएका RCT स्पेशलिस्ट डाक्टर नारायण कुमार चौधरी साथै डाक्टर अम्बिका चौधरीद्वारा उचित परामर्श र मध्य पूर्वी भेगमै र गाईघाटमै पहिलो पटक माइक्रोस्कोपबाट RCT र दाँत भर्नुको साथै दन्त स्पेशलिस्टद्वारा फिक्स दाँत र नक्कली दाँत लगाइन्छ. इम्प्लान्ट र सर्जरी गरेर दाँत निकाल्ने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर मिलाउने र ब्लिचिङ स्पेशलिस्ट डाक्टरहरूद्वारा गरिन्छ. साथै बच्चाहरूलाई ग्राह्यता दिँदै साँझ 4 बजेदेखि 6 बजेसम्म बाल डेन्टलको पनि व्यवस्था रहेको छ. सम्पर्क विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक गाईघाट सेतुपुल भगवती मन्दिरको अगाडिपट्टि. सम्पर्क नम्बर 0354-22-160, मोबाइल नम्बर 98-17-21-990. विशहरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक, बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुरा.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: गुरुजी, गुरुजी, गुरुजी।

मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस्छ मेरो काखैमा घुम्न जम्ला राइट कसम तिमी जस्तो राम्रीसँग खेला छैन फाइट तिर्खाएको प्यासीमा आज प्यास मेट लागि तड्पिएको यो माछाले समुद्रको भेट लाग्यो।

नसालो हेराइले बनाइदियो गाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा, तिमी जस्तो अरू खोजी नपाइने, राम्रोको खोजमा तिमी नपर सोचमा, कमर हल्लाइदियो जोसमा, बरु जेसुकै होस् न ल, हिरोवाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

गुरुदेव, चिन्ता रोग हो, थाहा छ। लिनु हुँदैन भन्ने पनि थाहा छ। तर अनायासै रूपमा स्वास्थ्यको, परिवारको चिन्ताले साह्रै सताउँछ। यसबाट कसरी बच्न सकिन्छ होला? कति राम्रो। यसबाट बच्न सकिन्छ होइन, बच्नु हुँदैन। स्वास्थ्य बिग्रेको छ, परिवारको उन्नति प्रगतिमा बाधा पुगिरहेको छ, अनि चिन्ता नलिएर हुन्छ र? स्वाभाविक रूपमा चिन्ता त आइहाल्छ। तर जानी जानी व्यक्तिले कसले चिन्ता गर्छ र? फेरि चिन्ता आफै आउँछ, हाम्रो हातमा छैन। चिन्ता लिन्न भनेर हुँदो रहन्छ। धेरै ठाउँमा हामीले, तपाईँ हामीले पनि सुनेका छौँ, उपदेश लिएका पनि छौँ, दिएका पनि होला, ए चिन्ता नगर, चिन्ता नल्याऊ, हेर चिन्ता र चिता एउटै हो। अझ चिन्ता कडा, किनभने चिताले जीवनमा एकपटक जलाउँछ, चिन्ताले त जीवनमा बार बार जलाउँछ। त्यसकारण यो चिन्ता बडो गाह्रो, नगर चिन्ता नगर। चिन्ता लिएर के हुन्छ? जे हुन्छ भइहाल्छ, गरे चिन्ता नगर भनेर उपदेश दिएको सुन्नु भएको छ नि है। तर याद गर्नुहोला, यो संसारमा कुन चाहिँ व्यक्ति होला कि जानी जानी चिन्ता लियोस्? मेरो यति बजेछ, अब मेरो चिन्ता गर्ने बेला भयो, म गएँ है चिन्ता गर्न भनेर कसैले हिँड्या थाहा छ तपाईँलाई? अब चिन्ता कसैले पनि चाहँदैन, तर लाग्छ नि त चिन्ता, के गर्ने त, के गर्ने त? चिन्ता आफै आउँछ, कुनै घटना घट्यो मनमा चिन्ता परि नै हाल्छ। र सदुपयोग गर्न जान्यो भने यो चिन्ता प्रगतिमुखी हुन्छ। चिन्ता भन्दैमा नराम्रै हुन्छ भन्ने होइन। चिन्ता भनेको के हो भने, कुनै समस्या अगाडि देखियो, समाधान छैन, समाधान देखिएन, समस्या चाहिँ छ। अब समस्या छ, समाधान पनि छ भने त चिन्ता हुने कुरै भएन, समाधान भइहाल्छ भन्छ, ढुक्क हुन्छ। तर समस्या छ, समाधान चाहिँ देखिएन, अब कतै समस्या समाधान, समस्याको समाधान देखिएन भने व्यक्ति अतालिन्छ, एकदमै मन छटपटिन्छ, भित्र आगो लागे जस्तो हुन्छ, डाहा हुन्छ। त्यसैलाई हामी चिन्ता भन्छौँ। अब कुनै समस्या देखिएपछि मन अतालिनु स्वाभाविक हो, तर निकास खोज्नुपर्छ। यो संसारमा त्यस्तो समस्या बनेकै छैन जसको समाधान नहोस्। प्रकृति बडो दयालु छ, यहाँ समस्याभन्दा पहिला समाधान दिएको हुन्छ, बिमारीभन्दा पहिला औषधि पठाएको हुन्छ। तपाईँ हामीलाई थाहा नभएको मात्रै हो। हेर्नुहोस् त, आमाको गर्भबाट बच्चा जन्मिन्छ, बच्चा जिउँदो जन्मिन्छ कि मरेर जन्मिन्छ त्यो पनि थाहा छैन, के हुन्छ के हुन्छ, गर्भको कुरा न हो। तर प्रकृति कति दयालु कि जन्मनुभन्दा पहिल्यै आमाको छाती दुधले भरिदिन्छ, बच्चाले खाना खान सक्दैन नि, ठोस खानेकुरा खान सक्दैन, दुध चाहिन्छ। हेर्नुहोस् त, पहिले बच्चा पछि जन्मिन्छ, दुध पहिला भन्छ, कस्तो रमाइलो। समाधान पहिला आउँछ, समस्या पछि आउँछ, यो कुरा बुझौँ प्रष्ट मात्र। यो संसारमा त्यस्तो कुनै

रूपान्तरण गर्नुहुन्छ। समाधानको खोजीमा चिन्तालाई रूपान्तरण गर्नुलाई चिन्तन भनिन्छ। चिन्तालाई जब तपाईँ चिन्तनमा रूपान्तरण गर्नुहुन्छ, त्यही चिन्ता तपाईँको लागि प्रगतिमुखी बन्छ। अब तपाईँ हर एक समस्या, एउटा समस्याबाट पार पाउनुभयो भने तपाईँमा यस्तो आत्मविश्वास जागेर आउँछ कि वाह, यस्तो ठुलो समस्या त मैले पार गरेँ, अरू समस्या त के समस्या, गरिहाल्छु नि। हिम्मत आउँछ, आत्मविश्वास बढ्छ। तपाईँलाई त्यही समस्याले आत्मविश्वास बढाइदियो। कति महत्त्वपूर्ण छन् समस्याहरू। र जीवनमा समस्या आएन भने प्रगति कहिल्यै पनि हुँदैन। प्रगति भने के हो? समस्याको समाधान हो। जीवनमा समस्या छ, तपाईँले समाधान गर्दै हिँड्नुभयो, त्यही हो प्रगति। प्रत्येक समस्या सम्पत्ति हो। समस्याको समाधानबाट सम्पत्ति प्राप्त हुन्छ। समस्यै छैन भने बिजनेस के गर्नुहुन्छ? बिजनेस भनेको के हो? समस्याको समाधान हो। जीवनमा समस्या छ, तपाईँ समाधान बन्नुहोस्, समाधान बन्ने अभ्यास गर्नुहोस्। हर एक समस्यासँग म जुझ्छु, म त्यसको समाधान खोजेर छोड्छु। यहाँबाट जीवनको गति सुरु हुन्छ। जीवनलाई गतिशील बनाउनु छ भने समस्यासँग भाग्ने होइन, समस्यालाई आमन्त्रण गर्ने। साँच्चै भन्नुहुन्छ भने तीन प्रकारका मानिसहरू हुन्छन्। एउटा मानिस जो समस्या देख्यो भने भाग्छ। यस्ता व्यक्तिले कहिल्यै प्रगति गर्दैन। समस्या आयो कि रुन थाल्छ, चारैतिर ढोका मेरा बन्द भए, लो म त सिद्धिहालने, मेरो त भाग्यै फुटिया रहेछ, बर्बादै भएँ, डुबेँ, अब मेरो कहीँ पनि निकास छैन। ऊ एउटा गीत जस्तो, पोहोर साला खुसी फाट्यो, जतन गरी मनले टाले, त्यही साला माया फाट्यो, त्यसलाई पनि मनले टाले, यसपालि त मनै फाट्यो, केले टाल्ने, केले सेउने, अब त छैन, उपायै छैन, निकासै बन्द भयो, चारैतिर ढोका बन्द। अब यस्ता मान्छेहरू त अतालिने नै भए। समस्यासँग भाग्ने व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैन। एउटा कुरा बुझ्नु ल, एक थरी मान्छे हुन्छन् जो समस्यासँग भाग्छन्, ती व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैनन्। दोस्रो थरी मानिसहरू समस्यासँग जुझ्छन्। समस्या आयो, भाग्दैनन् उनीहरू, समस्यालाई पार गर्ने उपाय खोज्छन् र समस्यालाई पार गरेर प्रगति पथमा निरन्तर अगाडि बढ्छन्। किनभने समस्या पल पलमा आउँछ, पल पलमा समाधान गर्दै जानुपर्छ, यही नै हो जीवन। अर्को थरी व्यक्तिहरू उच्च बुद्धिमत्ता भएका व्यक्तिहरू समस्यालाई आमन्त्रण गर्छन्, समस्यालाई निम्ता गर्छन्। तपाईँ हेर्नुहोस्, पोजिटिभ नेगेटिभ आफ्नो ठाउँमा छ। मनपर्ने नपर्ने, राम्रो या नराम्रो आफ्नो ठाउँमा छ। तर हेर्नुहुन्छ भने यी क्रान्तिकारीहरू हुन्छन् नि राजनीतिमा पनि, किन त्यो क्रान्ति गर्न जानु पर्थ्यो नि, मर्न मार्न किन जानु पर्थ्यो? त्यो समस्या थियो र थिएन नि, समस्या आफैले क्रिएट गरे, आज गएर सत्तामा गएर बसे। हेर्नुहोस् त अचम्म, आफैले समस्या बनाएर समाधान दिएर माथि हाइट चढे ती व्यक्तिहरू के गर्नुहुन्छ? समस्यासँग भाग्नको त कुरा छोडिदिनुहोस्, समस्या बनाउने, समस्या छैन भने समस्या सिर्जना गर्ने र त्यो समस्यासँग जुझ्ने। यी व्यक्तिहरूले जीवनको उचाइ लिन्छन्। त्यसकारण जीवनमा समस्या छ। चिन्ता भनेको के हो? समस्या हो। जहाँ समस्या छ त्यहाँबाट चिन्ता, समस्या छ र त समाधान खोज्नु पर्यो नि। र तपाईँको काम समस्यासँग भाग्ने होइन, समस्यामा रुने होइन, तपाईँको काम हो समस्यासँग, समस्याको समाधान खोज्ने। तपाईँलाई ईश्वरले बनाएको समस्याको समाधान खोज्नको लागि हो। तपाईँको मात्रै समस्याको समाधान होइन, अरूको पनि, सारा जगतको समस्याको समाधान खोज्ने जिम्मा
ईश्वरले

तपाईँलाई दिएको हो। तपाईँ आफ्नै समस्यामा रोएर बस्नुहुन्छ, म समाधान गर्छु किनभने, किन म समाधान गर्छु भने समाधान छ, मैले अहिले देखिरहेको छैन, भेटिरहेको छैन, अलग कुरा हो। मैले भेटिनँ भने अर्को व्यक्तिलाई सोध्छु नि, जान्ने मान्छेहरू पनि छन् नि, सल्लाह लिन्छु नि सबैसँग, तर मैले समाधान चाहिँ गरेरै छोड्छु। तपाईँले अठोट मात्रै गर्नुभयो भने कति ढोका खुल्छन् खुल्छन् छोडिदिनुहोस्। समाधानका ढोकाहरू अनन्त खुल्न सक्छन्। त्यसकारण तपाईँलाई सुरुमा चिन्ता लाग्यो परिवारको कारणले या आफ्नो कारणले या सम्पत्तिको कारणले चिन्ता लाग्यो, यो स्वाभाविक हो, चिन्ता लाग्छ। यो चिन्तालाई तपाईँले चिन्तनमा परिणत गर्नुपर्छ, चिन्तन सुरु गर्नुहोस्। बस चिन्तन नै समाधान हो। जसले चिन्तन सुरु गर्यो उसले समाधान भेट्टाइहाल्यो। धन्यवाद।

नमस्कार, बिहानीको यो प्रसारण सँगै यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको दिन यहाँको शुभ बितोस्।

0: break time.
1: Good night. Good job. Good night.
0: Break time.
2: म सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ। रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौँ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: किन आँखा मिचेकुमिचे गरेको?
8: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसी क्या
8: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।

0: र इन्स्टाडाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
2: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो, बाफ्रे अब चाहिँ के हुने हो?
9: खै खै के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मुआ मुआ ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर, आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ, कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्, यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्, अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
13: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ, यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ, यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि

0: जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आगामी कार्यक्रमको साथमा
1: विशारा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक बनाउनुहोस् आफ्नो मुस्कान अझ मुस्कुराहट।
2: प्रस्तुत छ रेडियो कार्यक्रम
3: उमङ्ग।

25,550 रुपैयाँको के महत्त्व छ, के मूल्य छ? धेरै छैन, मान्नुहुन्छ यो कुरालाई? यो जमानामा 25,550 धेरै हुँदैन। त 25,550 कुरा कहाँबाट निस्क्यो? म भन्छु, लगभग मानिस यो संसारमा 70 वर्ष बाँच्दछ। 70 वर्ष एभरेज, जसलाई औसत भनिन्छ। यदि मानिस 70 वर्षसम्म बाँच्छ भने त कति दिन भयो? 25,550। केवल यति दिन पाइन्छ, 25,550 बस। त्यसमध्ये धेरै त गगगुगु गर्दै बित्यो गयो। जब सानो हुनुहुन्थ्यो, मुख माहाल्नु, हेर्नु, बस्नु, सोच्नु, के गर्नु, हेर्नु, रुनु, हाँस्नु, यसमै बित्यो। धेरै त यो दुनियाँको चक्करमै बित्यो। म कुरा गर्दैछु त्यो पैसाको जुन तपाईँको खल्तीमा बचेको छ। पैसा त त्यही नै काम लाग्छ नि जुन खल्तीमा छ। जुन खल्तीमा छैन त्यसको के काम, होइन? भन्नुको मतलब मेरो के हो भने कि तपाईँको खल्तीमा कति छ? यदि 70 वर्ष तपाईँको उमेर भयो भने 25,550 छ। त्यसमध्ये धेरै त तपाईँले गुमाइसक्नुभयो। अब कति बचेको छ? सोच्नुहोस्, यो विचार गर्ने कुरा हो। किनकि यदि तपाईँले हिसाब गर्नुभयो भने तपाईँले यही नै पाउनुहुनेछ कि धेरै दिन बचेको छैन, ज्यादै थोरै पैसा बचेको छ, एकदमै थोरै दिन बचेको छ। अहिले कसैले भनोस् 70 वर्ष त यस्तो लाग्छ एकदमै धेरै हो, तर कसैले भनोस् 25,550 दिन, बस यति नै छ तपाईँसँग। त्यसमध्ये आधी त तपाईँले सुतेरै बिताउनुहुन्छ, त्यो त गयो। यो बुझ्नुहोस् कि तपाईँको खल्तीमा प्वाल छ, र जति पाइयो आधाभन्दा बढी त त्यत्तिकै गयो, र तपाईँले ध्यान पनि दिनु भएन। सोच्नुहोस्, विचार गर्नुहोस्, किनकि मान्छेले भन्छन् अहिले होइन पछि, पछि त केही पनि हुने छैन, पछि त केही पनि बच्ने छैन। र जुन दिन तपाईँ यो पृथ्वीबाट जानुहुनेछ, मान्नुहोस् कि तपाईँ कङ्गाल भइसक्नुभयो, एक पैसा पनि बचेको छैन। अनि के हुनेछ? जब यमराज लेनको आवे तनिक धरे नहीं धीर, मार मार के प्राण निकाले बहे नयन से नीर, हंसा निकल गया पिंजड़े से खाली पड़ी रही तस्वीर। यो होने छ। टीवी में देखाउँछन्, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यो लगाऊ तिम्रो यो हुनेछ, यसलाई यहाँ राख तिम्रो यो हुनेछ, त्यसलाई त्यहाँ राख तिम्रो त्यो हुनेछ। हेर्नुहोस्, गर्नु त तपाईँलाई त्यही नै छ जे तपाईँलाई इच्छा हुन्छ। तर म भन्छु तपाईँसँग एउटा कुरा, तपाईँसँग एउटा कुरा भन्छु, आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। यी सारा चिजहरूको झमेलामा लागेर आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। तपाईँले औँठी लाउनु छ भने सोखले लगाउनुहोस्। के छ र, यस्तो कुरा होइन कि मसँग औँठी छैन। औँठी मसँग पनि छ, तर म लाउँदिनँ। जुन दिन इच्छा लाग्छ लाउँछु पनि। के छ र, कुरा औँठीको होइन, कुरा के छ भने तपाईँ आफ्नो आत्मविश्वास नगुमाउनुहोस्। तपाईँ तीर्थमा जानुहुन्छ, सारा तीर्थमा जानुहोस्, एउटा पनि तीर्थ नछोड्नुहोस्। तर तपाईँ भित्र जुन तीर्थ छ त्यसमा पनि जानुहोस्, त्यसलाई नछोड्नुहोस्। के भनिएको छ? कोटि नाम संसारमे ताते मुक्ति न होए, एक नाम जो गुप्त मत बुझे बिरला कोए। कुन चाहिँ नाम हो यो? म तपाईँसँग भनु, मानिसले सोचिरहेका होलान् एकदमै पारङ्गत नाम होला, यही त मानिसहरू भन्दछन्। यो त केवल पारङ्गत मानिसको कुरा हो। र म तपाईँसँग भनु कि नजपिकनै, नभनिकनै यो नाम तपाईँ भित्र जपिँदैछ। यो तपाईँले केही नगरिकनै, नसिकिकनै तपाईँ भित्र यो नाम जपिँदैछ। यसलाई तपाईँ उच्चारण गर्न सक्नुहुन्न, तर यो चलिरहेको छ, हरेक श्वाससँग चलिरहेको छ, नचलाइकन पनि चलिरहेको छ। तर तपाईँलाई यसका बारेमा थाहा छैन, यसमा तपाईँको ध्यान जाँदैन, र ध्यान जाँदैन भने खल्तीमा पाल पर्छ भने जे हाल्नुहुन्छ त्यो झरिरहन्छ, झरिरहन्छ। 25,550 कुरा हो बस। 25,550 कुरा हो, यसले त राम्रो साडी पनि आउँदैन।
बस यति नै कुरा हो। र केमा खर्च गर्नुहुन्छ? यदि आफूमै खर्च गर्नुहुन्छ, आफूलाई बुझ्नका लागि खर्च गर्नुहुन्छ भने त्यो पैसा तपाईँकै खल्तीमा बस्नेछ। र यदि त्यो पैसा तपाईँले बगाउनु भयो भने तपाईँ कतैको पनि रहनुहुने छैन, कहीँको पनि रहनुहुने छैन। एउटा कुरा सदैव याद गर्नुपर्छ, घर धनी को हो र बहालवाला को होइन त? बहालवाला त बहालवाला नै हो, भाडा तिर्नुपर्नेछ। घरबेटीले आफ्नो घरको भाडा तिर्नु पर्दैन, उनी घरबेटी हुन्, बहालवालाले भाडा दिनुपर्छ। र जुन दिन भाडा दिनु भएन त्यो दिन बाहिर। तपाईँ घर धनी हो कि बहालवाला, यो कुरा तपाईँले कहाँ बुझ्नुहुन्छ र बहालवाला हो? तपाईँ त बस्नु भएको छ घर धनी बनेर, भाडा त तपाईँले दिनु भएन। र जब वास्तविक घर धनी आउँछन् लुक्नुहुन्छ, कतै खाटमुनि लुक्नुहुन्छ, कोही आफ्नो काममा लुक्छ, कोही आफ्नो परिवारको पछाडि लुक्छ, कोही आफ्नो के भन्छन् धर्मको पछाडि लुक्छ, अनि भाडा दिँदैनन्। तपाईँ हो बहालवाला, बन्नु भएको छ तपाईँ घर धनी, र जो आउँछन् भने उनलाई यही नै देखाउनुहुन्छ कि म घर धनी हुँ, तर हुनुहुन्न। तपाईँ हो बहालवाला र भाडा दिइरहनुहोस्। 25,550 छ, 25,550 छ बस। कति दिनसम्म भाडा दिनुहुन्छ? यो त धेरै होइन, एक दिन तपाईँको भाडा सकिनेछ र फेरि उनी आउने छन्। यो जीवन हो। 25,550 धेरै त हराइसक्नु भयो, खल्ती सिलाउनुहोस्। मसँग ज्ञान रूपी धागो छ, ज्ञान रूपी सुई छ, खल्ती म मानिसहरूको सिउ छु। यो कमसल धागो होइन, बलियो धागो हो र म सिलाउन सक्छु। आउनु जानु यो संसारमा जसरी लहर आइरहन्छ गइरहन्छ, जसरी यो बादल आइरहन्छ गइरहन्छ, जसरी यो सूर्य बिहान उदाउँछ र बेलुका अस्ताउँछ, यो हो तपाईँको जिन्दगी। यो एक दिनको सूर्योदय हो, यो एउटा बिहानी हो, एउटा मध्याह्न हो र एउटा साँझ हो। सूर्य उदाउनुभन्दा पहिले पनि अँध्यारो थियो र सूर्य अस्ताएपछि पनि अँध्यारो हुनेछ। तर यो जुन दिन पाइएको छ, यो जीवन रूपी दिन पाइएको छ, यो जुन सूर्य उदाएको छ, के गर्नुहुन्छ तपाईँ यो दिनमा? के गर्नुहुन्छ तपाईँ आज? किनकि यो हो तपाईँको आज, यो जीवन, यो शरीर, यो जीवन पाउनु हो तपाईँको आज, यो हो तपाईँको बिहानी। र एक दिन मध्याह पनि हुनेछ, त्यसपछि सूर्य पनि अस्ताउनेछ र साँझ पनि पर्नेछ, साँझपछि रात पनि पर्नेछ। तर तपाईँले आज के गर्नुभयो? तपाईँलाई थाहा छ कि सारा संसारले तपाईँलाई कसरी मूर्ख बनाइरहेको छ? तपाईँ कसका लागि बाँच्नुहुन्छ? भोलिका लागि बाँच्नुहुन्छ? भोलि के हुनेछ र केमा बाँच्नुहुन्छ? आजमा, भोलिमा त तपाईँ बाँच्नै सक्नुहुन्न। यदि भोलि आए पनि त्यसले आजको रूप लिनुपर्छ, लिनुपर्छ कि पर्दैन? त तपाईँ केमा बाँच्नुहुन्छ? आजमा। र तपाईँको आशा केमा छ? भोलिमा। बन्नुभयो नि मूर्ख, बन्नुभयो नि बुद्धू। चिन्ता के को गर्नुहुन्छ तपाईँ? भोलिको। र भोलि त कहिले पनि आउँदैन। र आज कता गयो? त्यो त गयो, किनकि आजमा त ध्यान नै छैन। आजमा त तपाईँको ध्यान छँदै छैन र सारा जिन्दगी तपाईँले आजमै जिउनु छ। दुई शब्द यदि प्रेमको भन्नु छ भने आज नै भन्नुपर्छ, भोलि होइन, आज। यदि आफ्नो जीवनमा तपाईँ चेतना ल्याउन चाहनुहुन्छ भने जागेर पनि जाग्नुहोस्। यदि यो चाहनुहुन्छ आफ्नो जीवनमा भने यो चिजलाई पनि आज ल्याउनु पर्छ, आज, आज गर्नुपर्छ। के छ कि तपाईँ हुनुहुन्छ, एउटा समय थियो कि तपाईँ हुनुहुन्थेन, आज समय छ कि तपाईँ हुनुहुन्छ। र एक दिन यस्तो आज आउनेछ जसमा तपाईँ रहनुहुने छैन। अब यो कुरा कसैले पनि गर्न चाहँदैन, भन्छन् यो नभन्नुहोस्, यो नभन्नुहोस् कि मैले जानुपर्नेछ। के छ? इस सराय बिच मुसाफिर, क्या क्या तमासा हो रहा है, के चर्तिकला भइरहेको छ, कोही समेटे बिस्तरा, कोही जमाके सो रहा, कोही गावे, कोही बजावे, कोही बैठा रो रहा, कोही लगावे है सुगंधी, कोही मैला धो रहा, कोई लेवे राम नाम और कोई कांटा बो रहा। यो भइरहेको छ, तैपनि हातबाट निस्किरहेको छ। कोही समेटे माल दौलत, कोही गाँठ से हो रही हलचल कबीरा।
आज कल दो दिन रहा। जुन दिन तपाईँले आफूलाई तुलना गर्ने तरिका नै बदल्नुहुनेछ त्यस दिन तपाईँ यति धनी हुनुहुनेछ, यति धनी बन्नुहुनेछ, यति धेरै धनी बन्नुहुनेछ कि कुरै नगरौँ, यति धनी बन्नुहुनेछ। वास्तविक धनी हृदयबाट धनी, दिलबाटै धनी।

0: आत्मीयता र भावनाहरूको सङ्गालो
1: अमूर्त
0: संस्कृति समाज र संस्कारको पहिचान
1: अमूर्त
0: नेपाली लोकधुनहरूको जगेर्नामा अग्रसर
1: अमूर्त
2: पूर्वाञ्चलको शान अमूर्त FM 91.6 MHz गुन्जियो पूर्वाञ्चल
3: आगामी कार्यक्रमको साथमा
4: विसरा मल्टी स्पेशलिस्ट डेन्टल क्लिनिक बनाउनुस् आफ्नो मुस्कान अझ मुस्कुराहट
5: म को हुँ भन्ने प्रश्नको उत्तर ध्यान मार्फत पाइन्छ म को हुँ भन्दा पनि महत्त्वपूर्ण म के हुँ यो चाहिँ खोज्दा हुन्छ मसँग धेरै कुराहरू छ मसँग शरीर छ के म शरीर हुँ त्योभन्दा गहिरोमा मेरो मन छ के म मन हुँ त्योभन्दा गहिरोमा भावना छ के म भाव हुँ त्योभन्दा गहिरोमा चेतना छ के म चेतना हुँ या यीभन्दा बाहेकै अरू केही हो यो प्रश्नको उत्तर ध्यानबाट पाइन्छ बिल्कुल यसको उत्तर पायो भने ध्यानबाटै पाइन्छ पाएन भने कहीँबाट पनि पाइन्न अन्यत्रबाट पाउने सम्भावना त छैन यदि पाउन सकियो भने चाहिँ ध्यानद्वारा नै पाउन सकिन्छ अब किन त पायो भने ध्यानद्वारा पनि पाउन कठिन छ फेरि प्रश्न उब्जिन्छ कठिन छैन पनि छ पनि कठिन यसकारण छ कि हाम्रो चेतना आफूतिर जाँदैन बाहिर आफूभन्दा बाहिर मात्रै जान्छ हाम्रा आँखाहरूले आफूलाई देख्दैनन् अरूलाई नै देख्छन् हाम्रा कानहरूले अरूकै आवाज सुन्छन् हाम्रो जिब्रोले अरूकै स्वाद लिन्छ कुनै वस्तु मुखमा नहालिकन स्वाद अनुभव गर्न सकिँदैन स्वाद लिनलाई स्वाद दिने वस्तु मुखमा हालेपछि मात्रै स्वाद थाहा पाइन्छ यसको अर्थ हाम्रो जिब्रोले अरूकै स्वाद लिन्छ हाम्रो गन्ध लिने क्षमता हाम्रो नाकले अरूकै गन्ध लिन्छ गन्धको लागि कुनै न कुनै गन्ध आउने विषय चाहिन्छ अनि मात्रै गन्ध आउँछ हामीले अरूकै गन्ध लिएका छौँ हाम्रो स्पर्श गर्ने क्षमताले अरूलाई नै छामेका छौँ अरूकै स्पर्श लिएका छौँ कुनै वस्तुहरूको स्पर्श हावाको स्पर्श पानीको स्पर्श तातोको स्पर्श चिसोको स्पर्श ठोस वस्तुहरू जमिनको स्पर्श या अरू कसैको मानिसको स्पर्श होला जनावरको स्पर्श होला अरूको स्पर्श हामीलाई थाहा छ अब हामीले यो अरूलाई हटाइदिउँ भने हामीलाई लाग्छ स्पर्श हुँदैन अब केही पनि छैन भने म केलाई छाम्नु नि छामेर स्पर्श लिनको लागि छामेर थाहा पाउनको लागि केही त छाम्ने कुरा हुनु पर्यो तब न छाम्ने छाम्ने कुरा केही बाहिर भएन भने हामीलाई स्पर्शको अनुभव हुँदैन भन्ने हामीलाई लाग्छ। खानेकुरा केही छैन भने कुनै स्वादको अनुभव गर्न सकिँदैन भन्ने हामीलाई लाग्छ। गन्ध आउने कुनै वस्तु बाहिर छैन भने गन्ध लिन सकिँदैन, असम्भव हुन्छ भन्ने हामीलाई लाग्छ। हेर्ने दृश्य केही पनि छैन भने के हेर्ने, हेर्न सकिँदैन भन्ने हामीलाई लाग्छ। किनभने हाम्रा इन्द्रियहरू अरूलाई प्रयोग गर्न अभ्यस्त भए, बाहिरी खुले, अब यसलाई उल्टिदेऊ। मेरा आँखाहरूले अरूलाई होइन आफैलाई हेर्न सुरु गर, मेरा कानहरूले अरूको आवाज होइन आफ्नै आवाज, अन्तस्करणको आवाज सुन्न सुरु गर। मेरो जिब्रोले अरू विषयको बाहिरको खानेकुराको स्वाद होइन आफ्नै स्वाद अनुभव गरोस्। मेरो नाकले अरूको गन्ध होइन आफ्नै गन्ध अनुभव गरोस्। मैले अरूलाई छाम्ने होइन, अरूको स्पर्श गर्ने होइन, मैले मलाई नै छाम्न सकौँ, आफ्नो स्पर्श गर्न सकौँ। यो आफ्ना ज्ञानेन्द्रियहरूलाई पुरै आफूतिर उल्ट्याउने, फर्काइदिने यो कला ध्यानको कला अन्तर्गत नै पर्छ। र जबसम्म हामी यो कलामा आफूलाई अभ्यस्त गर्दैनौँ तबसम्म हामी आफ्नो बोध गर्न सक्दैनौँ। बोध त हामीलाई छ अहिले पनि, अरूको बोध छ। पाँचैवटा ज्ञानेन्द्रियले अरू अरूको बोध गर्न पाएका छन्। बोधको अर्थ जान्नु, थाहा पाउनु। पाँचैवटा ज्ञानेन्द्रियले अरूलाई थाहा पाएका छन्, अरूलाई जानेका छन्, अरूको बोध लिएका छन्। आफ्नो बोध कहाँ हो, कहाँ हो? मैले मलाई अनुभव गर्नै पाइनँ, अरूको अनुभव भयो, मलाई आफ्नो अनुभव भएन। आफ्नो उपस्थितिको पनि बोध भएन, हराएँ म। अब आफूलाई जान्नको लागि एउटै मात्रै निर्विकल्प तरिका, आफ्ना इन्द्रियहरूलाई, ज्ञानेन्द्रियहरूलाई उल्ट्याइदिउँ, आफूतिर फर्काउँ। यसको विकल्प छैन। त्यसकारण ध्यानको अलावा अरू तरिकाले म के हुँ जान्न सकिँदैन। म के हुँ, म को हुँ जान्नको लागि ध्यान आफूतिर फर्काउनै पर्यो। जसलाई जान्नु छ ध्यान त्यतै जानुपर्छ। यो विषयलाई जान्नु छ भने मैले ध्यान यो विषयमा लैजानुपर्छ, यो विषयलाई जान्नु छ भने यतै लैजानुपर्छ। तपाईँलाई राम्रोसँग मैले जान्नु छ भने मेरो ध्यान तपाईँमा लैजानै पर्छ अनि जानिन्छ। जान्ने चाहिँ ध्यान हो। आफूलाई जान्नु छ भने ध्यान आफूतिर फर्काउने कला सिक्नुपर्छ। र यो कलामा अप्ठ्यारो के छ भन्नुहोला भने, आफूमा एकैछिन पनि हामी पहिला त पुग्नै सक्दैनौँ आफूसम्म। हाम्रो सधैँ बाहिर जाने बानी लागेको छ, हाम्रो चेतनालाई बाहिर दौडाउने, इन्द्रियको माध्यमद्वारा बाहिर दौडाउने बानी लागेको छ। आफूतिर फर्काउन साह्रै दुर्लभ, गाह्रो। आफू सबतिर फर्क्यो र आफ्नो अलिकति बोध भयो भने पनि त्यहाँ टिकाउन गाह्रो, भागिहाल्छ। यो कठिनाइ छ, अति सजिलो छ, किनभने मेरो सबैभन्दा नजिक म छु। तर गाह्रो के छ भने म नजिकमा बस्नै चाहन्न, म घरमा बस्न चाहन्न। घरमा बसेको घरमा परिवार कस्तो स्थिति छ के छ सबै जानिन्थ्यो नि, घरको विषयमा ज्ञान हुन्थ्यो। हामी घरतिरै फर्किँदैनौँ, बाहिर बाहिर दौडन्छौँ, समस्या यही नै हो। जीवनको मूल समस्या भनेको यति नै हो, घर फर्क। घर फर्क्यो कि आनन्दै आनन्द छ, आफूतिर फर्क्यो कि आनन्दै आनन्द छ। आफूतिर फर्किनुको अलावा शाश्वत आनन्द पाउने अरू विकल्प छैन। कहिलेकाहीँ बाहिरबाट पनि आनन्दको अनुभव हुन्छ, तर त्यो एकदमै क्षणिक हुन्छ। कुनै कुरा आफूले भने जस्तो भयो भने आनन्द आएको अनुभव हुन्छ, तर एउटा भने जस्तो भएर के गर्नु, फेरि अर्को आफूले भने जस्तो हुँदैन, फेरि पीडा सुरु भइहाल्छ। यो क्षणिक हुन्छ, आफूले भनेको जस्तो चाहेको जस्तो स्थिति भन्दाखेरि अलिकति आनन्दको अनुभव हुन्छ। त्यस्तै आनन्दलाई मा हामी कहिले भुलेका छौँ, त्यति पाउँदा पनि सन्तुष्ट छौँ, तर त्यो होइन। असली आनन्द आफूमा फर्किनुमा हुन्छ, त्यहाँ आनन्दको खजाना छ। दिन हप्ता महिना वर्ष धेरै चक्र फेरे, दिन हप्ता महिना वर्ष धेरै चक्र फेरे, सुख दुःख प्रेम घृणा नजिकबाट हेरे, झनै मोह अहम बढ्यो घट्न चाहन्छु म, प्रभु अब आफै भित्र अट्न चाहन्छु म। जबसम्म हामी आफूभित्र अट्ने अभ्यास गर्दैनौँ, तबसम्म आत्मबोध हुँदैन, आफूलाई जान्न सकिँदैन। त्यो आफूभित्रको आनन्द, आफूभित्रको आनन्द भन्दा पनि म स्वयं आनन्द रहेछु, आनन्द अलग म अलग होइन रहेछ। जसलाई आफ्नो बोध भयो उसलाई स्वतः आनन्द भयो, त्यही नै आनन्द रहेछ। मैले आनन्द पाउने होइन रहेछ, म स्वयं आनन्द रहेछु यो अनुभव हुन्छ। त्यसका लागि आफू आफूतिर फर्किनुपर्छ। कति सजिलो छ हेर्नुहोस् त, चट्ट चुप लागेर बस्नुहोस्, मको याद गर्नु न, मलाई फिल गर्नुहोस्, मेरोलाई नगर्नुहोस्। यो शरीर मेरो, यो मन मेरो, यो भावना मेरो, सबै कुरा मेरो। त्यो सबैलाई जान्ने चाहिँ को हो? भावना पनि मलाई थाहा छ, शरीर पनि मलाई थाहा छ, मन विचारहरू पनि मलाई थाहा छ। त्यो सबैलाई थाहा पाउनेवाला त्यो म हो नि, त्यो ममा रोकिनुहोस्, टक्क फर्किनुहोस्। शरीर मेरो हो, म होइन, हटाइदिनुहोस्, हटाइदिनुहोस् शरीर एकैछिनको लागि। मन मेरो हो, म होइन, मनलाई पनि हटाइदिनुहोस्। शरीरबाट तटस्थ हुनुहोस्, मनबाट तटस्थ हुनुहोस्। यी विचारहरू